पछि सिधा घोर नरकको अन्धकारमा खस्छ। त्यस्तो निन्दक पुरुष वा स्त्रीको जीवनमा कहिले पनि कुनै पनि उपायबाट भलाइ वा सुख हुन सक्दैन। पुरुषोत्तमको अपमान गर्नु भनेको साक्षात ईश्वरको मुटुमा प्रहार गर्नु सर हो। आदरणीय श्रोता, भगवान शिवले उपदेश दिँदै भन्नुभयो, हे मुनि कन्या, यसको विपरीत जो मनुष्य यस धरतीमा पुरुषोत्तम मासको अनन्य भक्त हुन्छ, जसले यस महिनाको नियम पूर्वक व्रत स्नान र पूजा गर्दछ, त्यो संसारकै सबैभन्दा भाग्यशाली जीव बन्दछ। उनीहरू यसै लोकमा उत्तम पुत्र पौत्र अथाह धन धान्य ऐश्वर्य र कीर्तिले युक्त हुन्छन्। उनीहरूलाई यस जन्ममा मात्र होइन परलोकमा पनि परम गति र सिद्धि प्राप्त हुन्छ। तिमीलाई यो कुरा थाहा हुनु जरुरी छ कि म र स्वर्गका सबै देवी देवताहरू पनि यस महिनाको आगमन हुँदा भगवान पुरुषोत्तमको निरन्तर सेवा र आराधना गर्ने गर्छौँ। आदरणीय श्रोता, अब भगवान नारायणले भन्नुभयो, हे देवर्षि नारद, ती मुनि कन्यालाई यसरी कर्मको गहन रहस्य र भविष्यको वरदान बुझाएपछि साक्षात श्री नीलकण्ठ महादेव सोही क्षण त्यही स्थानबाट तत्काल अन्तर्ध्यान हुनुभयो। उहाँ अचानक हराउनु भएपछि त्यो आश्रम पुनः सुनसान भयो। आदरणीय श्रोता, यस विषयमा कथालाई अगाडि बढाउँदै सुतजीले सौनक आदि ऋषिलाई भन्नुभयो, हे ऋषि श्रेष्ठहरू, भगवान सदाशिव यसरी अचानक अन्तर्ध्यान भएपछि ती मुनिकन्या छाँगाबाट खसे जस्तै भइन्। उनी स्तब्ध र चकित भएर त्यसै ठाउँमा बसिरहिन्। उनको मनमा अब एउटा नयाँ र गम्भीर चिन्ताले बास गर्यो। उनी सोच्न थालिन् कि मैले महर्षि दुर्वासाको वचन नमाने कति ठूलो भूल गरेछु। मैले भगवान शिवलाई प्रसन्न त गरेँ, तर वरदानको रूपमा मैले 5 पतिको सामाजिक कलङ्क र अनौठो भविष्य पाएँ। अब मेरो आउने जीवन कस्तो होला? यसरी आफ्नो अज्ञानताको पछुतो र चिन्तामा डुब्दै उनी आफ्नो कुटीको संहारमा टोलाएर बसिरहिन्। आदरणीय श्रोता, देवर्षि नारदले भगवान नारायणको चरणमा प्रणाम गर्दै भन्नुभयो, हे भगवान, कर्मको गति कति सूक्ष्म र भयानक छ। भगवान शिवको 9000 वर्षको तपस्याले पनि पुरुषोत्तम मासको अनादरको त्यो दोषलाई पूर्ण रूपमा मेट्न सकेन, बरु उल्टै 5 पतिको वरदान दियो। हे प्रभु, ती कन्याको आगामी जन्म कहाँ भयो? उनी कसरी अग्निबाट उत्पन्न भइन् र द्वापर युगमा श्रीकृष्ण र अर्जुनको अगाडि कसरी आफ्नो यो प्रारब्धलाई भोगिन्? कृपया गरेर मलाई यो कथाको अगाडिको प्रसङ्ग पनि विस्तारपूर्वक बताउनुहोस्। आदरणीय श्रोता, नारदजीको यस्तो प्रश्न सुनेर भगवान नारायणले मुस्कुराउँदै भन्नुभयो, हे नारद, ती कन्या नै द्वापर युगमा राजा द्रुपदकी पुत्री द्रौपदीको रूपमा यज्ञको कुण्डबाट प्रकट भइन्। उनको तपोबलका कारण उनी अयोनिजा थिइन्। उनले पूर्व जन्ममा शिवसँग 5 पटक पति मागेकाले यस जन्ममा उनी 5 पाण्डवहरू युधिष्ठिर, भीम, अर्जुन, नकुल, सहदेवकी साझा पत्नी बन्न पुगिन्। यो सबै उनको पूर्व जन्मको पुरुषोत्तम मासको निन्दा र शिवको वरदानको सम्मिलित परिणाम थियो। आदरणीय श्रोता, यस एकादशौं अध्यायको यो दिव्य प्रसङ्गले कलियुगका साधारण मानव जातिलाई एउटा ठूलो र अकाट्य नैतिक शिक्षा प्रदान गर्छ। धेरै पटक मनुष्यले आफ्नो अहंकार र सानो बुद्धिको बलमा आफ्ना गुरु र त्रिकालदर्शी सन्तहरूको वचनलाई शंकाको दृष्टिले हेर्ने गर्छ। ती मुनि कन्याका पिता महर्षि मेधावीको अनुपस्थितिमा महर्षि दुर्वासा नै उनका लागि परम हितैषी र गुरु समान हुनुहुन्थ्यो। उहाँले ती कन्याको दुःख देखेर आफ्नै करुणावश पुरुषोत्तम मासको सहज मार्ग देखाउनु भएको थियो, तर कन्याले आफ्नो कुतर्कका कारण त्यो मार्गलाई लत्याइन् र 9000 वर्षसम्म शरीरलाई कठिन कष्ट दिएर शिवको आराधना गरिन्। परिणामस्वरूप उनले सुख त पाइन्, तर त्यो सुखसँगै एउटा ठूलो अनौठो प्रारब्ध पनि जोडिएर आयो। यसले के सिद्ध गर्छ भने गुरुले देखाएको बाटो जतिसुकै साधारण देखिए पनि त्यो हाम्रा लागि सधैँ सुरक्षित र कल्याणकारी हुन्छ। यस अध्यायमा भगवान शिवले आफै पुरुषोत्तम मासको जुन तात्विक महिमा वर्णन गर्नुभएको छ,
त्यसले यस महिनाको

सर्वपरितालाई स्पष्ट गर्छ। संसारमा जति पनि व्रत नियम र साधनाहरू छन् ती सबै एकातिर र पुरुषोत्तम मासको केवल एक पटकको श्रद्धापूर्वक गरिएको स्नान र सेवा अर्कैतिर हुन्छ। यो महिना साक्षात श्री कृष्णको ऐश्वर्यको प्रतिबिम्ब हो। आदरणीय श्रोता, ब्रह्मा विष्णु र महेश जस्ता त्रिदेवहरू अनि नारद जस्ता महातपस्वीहरू पनि जसको नियमको पालना गर्छन् त्यस्तो पवित्र कालखण्डलाई मलमास भनेर निन्दा गर्नु मनुष्यको सबैभन्दा ठूलो आध्यात्मिक अपराध हो। यस अध्यायले यो स्पष्ट पार्छ कि ईश्वरको भक्ति गर्दा कहिले पनि भेद बुद्धि राख्नु हुँदैन। पुरुषोत्तमको शरणमा जानु नै सबै देवी देवतालाई एकै साथ प्रसन्न पार्ने सबैभन्दा उत्तम र अचूक माध्यम हो। भगवान श्रीकृष्ण काम्यक वनमा अर्जुन र द्रौपदीको अगाडि यो कथा सुनाउँदै हुनुहुन्छ। द्रौपदी अहिले वनवासको कठिन कष्ट भोगिरहेकी छिन्। उनका पाँच पतिहरू छन् र उनले जीवनमा अनेकौं अपमानहरू सहनु परेको छ। उनको मनमा सधैँ यो प्रश्न उठ्थ्यो कि मैले यस जन्ममा कुनै पाप नगर्दा नगर्दै पनि मैले यस्तो अनौठो र कष्टकर जीवन किन भोग्नु पर्यो। भगवान श्रीकृष्णले द्रौपदीको यही भित्री संशय र दुःखलाई दूर गर्नका लागि उनको पूर्वजन्मको यो इतिहास सुनाउनु भएको हो। भगवानले द्रौपदीलाई बुझाउनु भयो कि तिम्रो यो अवस्था कुनै आकस्मिक घटना होइन, यो त तिमीले पूर्वजन्ममा पुरुषोत्तम मासको अनादर गरेको र शिवसँग पाँच पटक पति मागेको सजाय र वरदानको रूप हो। यो सुनेपछि द्रौपदीको मनको सबै भ्रम हटेर गयो र उनमा पुरुषोत्तम मासप्रति गहिरो श्रद्धा जागृत भयो। भगवान शिव अन्तर्ध्यान भएपछि ती कन्याको मनमा पश्चातापको एउटा ठूलो लहर उठ्यो। उनले आफ्ना ती सुन्दर हातहरू र नवयुवनले भरिएको शरीरलाई हेरिन् जुन शिवको कृपाले पुनः प्राप्त भएको थियो, तर उनको भित्री आत्मा भने चिन्ताले जलिरहेको थियो। उनले सोचिन्, धिक्कार छ मेरो यो अज्ञानी बुद्धिलाई, महर्षि दुर्वासाले मलाई केवल 3 महिना पर्खन भन्नुभएको थियो। 3 महिनाको त्यो सहज पुरुषोत्तम मासको सेवा गरेको भए मलाई यस जन्ममै साक्षात भगवान श्रीकृष्णको कृपा मिल्ने थियो र मेरो जीवन धन्य हुने थियो। तर मैले आफ्नो जिद्दी र अहंकारका कारण 9000 वर्षसम्म यो घोर जङ्गलमा भोक भोकै बसेर आफ्नो शरीरलाई सिद्ध्याएँ। अन्तमा वरदान पनि कस्तो पाएँ जसले मलाई समाजको नजरमा अनौठो बनाउनेछ। उनको यो मानसिक रूपान्तरण नै उनको साँचो प्रायश्चित थियो जसले उनको अन्तःकरणलाई बिस्तारै शुद्ध बनाउँदै लग्यो। आदरणीय श्रोता, सुतजीको मुखारविन्दबाट एकादशौं अध्यायको यो परम गोपनीय र शिक्षाप्रद कथा सुनेपछि नैमिषारण्यका समस्त सौनक आदि ऋषिहरूको हृदय आनन्दको महासागरमा डुब्यो। उनीहरूले महसुस गरे कि यो कथा केवल एउटा प्राचीन इतिहास मात्र होइन, यो त कलियुगका संसारी जीवहरूलाई सही मार्ग देखाउने एउटा दिव्य प्रकाश हो। उनीहरूले सुतजीको अगाध ज्ञान र कथानकको स्पष्टताको मुक्त कण्ठले प्रशंसा गरे। ऋषिहरूले आफ्ना दुवै हात जोडेर सुतजीलाई कृतज्ञता व्यक्त गरे, किनकि उहाँले प्रत्येक वक्ताको सम्भाषणलाई कथाको प्रभावभित्र यसरी समायोजन गर्नुभएको थियो कि सुन्ने श्रोताहरूलाई कति पनि अलमल नभई अत्यन्तै स्पष्ट रूपमा कथाको मर्म बुझ्न सहज भएको थियो। उनीहरू अगाडिको कथा सुन्न अझ बढी उत्सुक भए। आदरणीय श्रोता, यो एकादशौं अध्याय वास्तवमा महाभारतको एउटा ठूलो र महत्त्वपूर्ण घटना द्रौपदीको जन्म र पाँच पाण्डवसँगको विवाहको पृष्ठभूमि हो। यस अध्यायले यो प्रश्न गर्छ कि द्रौपदीको जीवनमा जुन अनौठा मोडहरू आए यसको जरा कति गहिरो र प्राचीन थियो। भगवान श्रीकृष्णले अर्जुनलाई यो कथा सुनाएर यो सम्झाउन चाहनुहुन्थ्यो कि संसारमा जे जति घटनाहरू घट्छन् ती सबैको पछाडि कुनै न कुनै पूर्वजन्मको बलियो कारण लुकेको हुन्छ। त्यसैले वर्तमानको कष्टमा आत्तिनुभन्दा ईश्वरको न्याय र कालको चक्रमाथि विश्वास राख्नु नै वास्तवमा साँचो ज्ञान हो। यो सुनेर अर्जुनको मनमा पनि पुरुषोत्तम मासप्रति गहिरो सम्मान र श्रद्धा जागृत भयो। महाज्ञानी सुतजीले भन्नुभयो, हे ऋषि श्रेष्ठहरू, यस प्रकार भगवान नारायणले देवर्षि नारदलाई यस 11 अध्यायको यो परम पावन र रहस्यमय वृत्तान्त सुनाउनुभयो।
जो मनुष्यले यस अध्यायको कथालाई पूर्ण श्रद्धा एकाग्रह चित्त र पवित्र भएर श्रवण वा पाठ गर्दछ उसको अन्तकरणमा रहेको अहंकार अज्ञानता र कुतर्कको अन्धकार सदाको लागि नष्ट भएर जान्छ। उसलाई आफ्नो जीवनमा आइपर्ने बाधाहरू र कठिन परिस्थितिहरूसँग लड्ने आन्तरिक बल मिल्दछ। भगवान पुरुषोत्तम र सदाशिवको कृपाले उसका घरमा सुख शान्ति र समृद्धिको वास हुन्छ। अब ती मुनिकन्याको अगाडिको यात्रा कस्तो भयो र उनले आफ्नो शरीर कसरी त्यागिन् यो सम्पूर्ण वृत्तान्त अब आगामी 12 अध्यायमा पूर्ण रूपमा प्रकट हुनेछ, जसलाई म हजुरहरूको सामुन्ने क्रमशः वर्णन गर्दै जानेछु। इति श्री पद्म पुराणे अधिक मास महात्मे नारायण नारद संवादे श्रीकृष्ण अर्जुन संवादे मुनिकन्या शिव वरदानो नाम एकादशो अध्याय सम्पूर्ण। जय श्रीमन नारायण, जय श्री हरि।

आदरणीय श्रोता, अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको प्रभातकालीन प्रसारण सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको 6 बज्यो।

सोधा, केही तिथिहरू किन साधारण दिन जस्ता लाग्दैनन्, किन केही क्षणहरू समयको पानामा मात्र होइन मानव चेतनाको गहिराईमा पनि अङ्कित भइदिन्छन्। पद्मिनी एकादशी यस्तै एक पावन तिथि हो। यो केवल उपवास बस्ने दिन मात्र होइन, यो त आत्मालाई शुद्ध गर्ने, मनलाई हलुका बनाउने र जीवनको भित्री दिशालाई फेरि एकपटक ईश्वरतर्फ फर्काउने अवसर पनि हो। आज हामी अधिक मास अर्थात् पुरुषोत्तम मासमा पर्ने पद्मिनी एकादशीको स्मरण गर्दैछौँ। अधिक मास स्वयमै विशेष छ। सामान्य वर्ष चक्रभन्दा भिन्न भएर आउने यो अतिरिक्त मासलाई शास्त्र परम्पराले अत्यन्त पुण्यदायी मानेको छ। यस्तो मासमा पर्ने एकादशीको महत्व अझ बढ्दा हुन्छ। यस कारणले पद्मिनी एकादशी केवल एउटा धार्मिक मिति होइन, यो भित्री साधनाको एउटा उज्यालो द्वार हो। यो त्यो क्षण हो जहाँ मनले भन्न थाल्छ, अब केही समय आफूलाई रोकौँ, बुझौँ, शुद्ध गरौँ र फेरि सुरु गरौँ। पद्मिनी नामले नै एउटा कोमलता, पवित्रता र सौन्दर्यको सङ्केत दिन्छ। कमल हिलोमा फुल्छ तर हिलोले त्यसलाई मलिन बनाउँदैन, पानीको सतहमा उभिएर पनि त्यो शुद्ध रहन्छ। पद्मिनी एकादशीको गहिरो सन्देश पनि यही हो। संसारको हिलो जति गहिरो भए पनि यदि हाम्रो चेतना कमल जस्तै छ भने हामी मलिन हुँदैनौँ, हामी परिस्थिति बीच बाँच्दा बाँच्दै पनि शुद्ध रहन सक्छौँ। यही नै आध्यात्मिक परिपक्वता हो। एकादशीको व्रतमा बाहिरी अनुशासन त हुन्छ, तर त्यसको मूल आत्मा भित्री अनुशासन हो। भोजन घटाउनु, इन्द्रियलाई संयम गर्नु, बाणीलाई शान्त राख्नु र मनलाई एकाग्र बनाउनु केवल नियम होइनन्, यी आत्म परिवर्तनका माध्यम हुन्। जब पेट हलुका हुन्छ, मन पनि हलुका हुँदै जान्छ। जब इन्द्रियको दौड थोरै थामिन्छ, तब अन्तर्मनको आवाज स्पष्ट सुनिन थाल्छ, अनि त्यही आवाजले भन्छ, वास्तविक शान्ति बाहिर होइन, भित्र छ।

आदरणीय श्रोता, पद्मिनी एकादशीको महात्म्य यस प्रकार छ। भगवान श्री कृष्णले युधिष्ठिरलाई पद्मिनी एकादशीको एउटा कथा प्रसंग सुनाउनु भएको थियो। एक समय धर्मराज युधिष्ठिरले भगवान श्री कृष्णलाई सोधे, हे जनार्दन, अधिक मासको शुक्ल पक्षमा पर्ने एकादशीको नाम के हो? यसको महिमा र व्रत विधि कृपया बताइदिनुहोस्। त्यसपछि भगवान श्री कृष्ण मुस्कुराउँदै भन्नुभयो, हे राजन, ध्यानपूर्वक सुन। अधिक मासको शुक्ल पक्षमा पर्ने एकादशीलाई पद्मिनी एकादशी भनिन्छ। यो सबै पाप नाश गर्ने, दुःख हटाउने र मोक्ष दिने महान व्रत हो। भगवान श्रीकृष्णले अगाडि कथा सुनाउनु भयो। पुरानो समयमा महिष्मतीपुरी नामको एउटा नगर थियो, जहाँ राजा कृतवीर्य नामका एक प्रतापी राजा राज्य गर्थे। उनी अत्यन्तै धर्मात्मा, दानी र प्रजापालक थिए। उनकी पत्नी रानी पद्मिनी अत्यन्त सुन्दरी, साध्वी र पतिव्रता थिइन्। राजा रानीसँग सम्पत्ति, वैभव र सुख सबै थियो, तर उनीहरूको कुनै सन्तान थिएन। सन्तान नभएको कारण दुवैजना सधैँ दुखी रहन्थे। राजाले धेरै यज्ञ गरे, ब्राह्मणलाई दान दिए, तीर्थ यात्रा गरे, देवी देवताको पूजा गरे, तर पनि सन्तान प्राप्त भएन। अन्तत राजा कृतवीर्यले सोचे, सन्तान बिना जीवन अधुरो छ, अब वनमा गएर तपस्या गर्नु नै उचित हुन्छ। त्यसपछि राजा र रानी राज्य त्यागेर वनतर्फ लागे। उनीहरूले गन्धमादन पर्वतमा गएर कठोर तपस्या गरे। राजाले हजारौं वर्षसम्म कठिन तपस्या गरे र बिस्तारै उनको शरीर अत्यन्त कमजोर भयो। रानी पद्मिनीले पनि आफ्ना पतिसँगै सेवा र तपस्या गरिरहन्। एक दिन रानीले देखिन् कि राजाको शरीर अत्यन्त क्षीण भइसकेको छ। उनी चिन्तित भइन् र त्यसपछि उनी महान पतिव्रता साध्वी अनुसुया माताको आश्रममा पुगिन्। रानीले विनम्रतापूर्वक भनिन्, हे माता, मेरो पति धेरै वर्षदेखि तपस्या गर्दै हुनुहुन्छ, तर हामीले सन्तान प्राप्त गरेका छैनौँ। कृपया यस्तो व्रत बताइदिनुहोस् जसले भगवान प्रसन्न भई हामीलाई पुत्र प्रदान गर्नुहोस्। माता अनुसुयाले प्रसन्न भएर भन्नुभयो, हे पुत्री, अधिक मासको शुक्ल पक्षमा पर्ने पद्मिनी एकादशीको व्रत गर। यो व्रत सबै व्रतहरूमध्ये श्रेष्ठ छ। श्रद्धा र नियमपूर्वक यो व्रत गरेमा भगवान श्री विष्णु अवश्य प्रसन्न हुनुहुनेछ। अनुसुया माताले व्रत विधि पनि सिकाउनु भयो। दशमीदेखि सात्विक आहार लिनु, एकादशीको दिनमा उपवास बस्नु, भगवान श्री विष्णुको पूजा गर्नु, तुलसी अर्पण गर्नु, रातभर जागरण गर्नु अनि भजन गर्नु, द्वादशीमा दान गरी व्रत पारण गर्नु। रानी पद्मिनीले श्रद्धापूर्वक सम्पूर्ण विधि पालन गरिन्। उनले निराहार व्रत बसिन्, रातभर भगवान विष्णुको जप गरिन् र भजन गरिन्। रानीको सच्चा भक्ति र तपस्याबाट भगवान विष्णु अत्यन्त प्रसन्न हुनुभयो। भगवान गरुडमाथि आरूढ भएर प्रकट हुनुभयो। भगवानले भन्नुभयो, हे देवी पद्मिनी, म तिम्रो भक्तिबाट अत्यन्त प्रसन्न छु, वर माग। रानीले हात जोडेर भनिन्, हे प्रभु, यदि हजुर मसँग प्रसन्न हुनुहुन्छ भने हामीलाई धर्मात्मा, बलवान र संसारमा प्रसिद्ध हुने पुत्र प्रदान गर्नुहोस्। भगवान विष्णुले भन्नुभयो, तथास्तु, तिमीलाई महान तेजस्वी पुत्र प्राप्त हुनेछ। यति भनेर भगवान अन्तर्ध्यान हुनुभयो। केही समयपछि रानी पद्मिनीले एक अत्यन्त पराक्रमी पुत्र जन्माइन्। त्यसपछि उनी कार्तवीर्य अर्जुन अथवा सहस्रबाहु अर्जुन नामले प्रसिद्ध भए। उनी हजार हातको बल भएका महान राजा बने र समस्त पृथ्वीमा विजय भए। कथा समाप्त भएपछि भगवान श्रीकृष्णले युधिष्ठिरलाई भन्नुभयो, हे राजन, जो मानिस श्रद्धापूर्वक पद्मिनी एकादशीको व्रत गर्छ, कथा सुन्छ वा सुनाउँछ, उसका सबै पापहरू नष्ट हुन्छन्। उसले सुख, समृद्धि, सन्तान र अन्त्यमा मोक्ष प्राप्त गर्दछ। यो व्रत हजारौँ यज्ञ र तीर्थभन्दा पनि श्रेष्ठ मानिएको छ। यसरी भगवान श्रीकृष्णले युधिष्ठिरलाई पद्मिनी एकादशीको महात्म्य सुनाउनुभयो।

पद्मिनी एकादशीले हामीलाई विष्णु भक्तिको केन्द्रमा लैजान्छ। भगवान विष्णु संरक्षणका देवता हुनुहुन्छ। उहाँको स्वरूपमा स्थिरता छ, करुणा छ र सृष्टिलाई सन्तुलन राख्ने क्षमता छ। जब जीवन बिखरिन थाल्छ, जब विचारहरू सरपष्ट हुन थाल्छन्, जब सम्बन्धहरूमा थकान आउन थाल्छ, तब भगवान श्री विष्णुको स्मरणले मनलाई एक ठाउँमा ल्याउँछ। त्यसैले पद्मिनी एकादशीमा विष्णु नाम स्मरण र विष्णु प्रतिको समर्पणको विशेष महत्व छ। यो व्रतले एउटा अर्को गहिरो सन्देश पनि दिन्छ, त्यो हो धैर्य। अधिक मास आफैमा एक प्रकारको आध्यात्मिक विस्तार हो। जस्तो वर्षमा एकपटक मात्रै आउने अतिरिक्त समयले हामीलाई रोकिन, सोच्न र पुनर्विचार गर्न अवसर दिन्छ, त्यस्तै पद्मिनी एकादशीले पनि हामीलाई जीवनको गति अलि कम गर्न भन्छ। सबै कुरामा हतार हुँदैन, सबै फल तुरुन्तै पाक्दैन, केही फलको स्वाद धैर्यपछि मात्रै आउँछ। साधनामा पनि यस्तै हुन्छ। आजको अलिकति जप, भोलिको अलिकति ध्यान, पर्सिको अलिकति संयम र बिस्तारै जीवन बदलिँदै जान्छ। शास्त्रीय परम्परामा एकादशीलाई पापचालन गर्ने, चित्त शुद्ध गर्ने र धर्म मार्गमा दृढ बनाउने तिथि मानिन्छ। तर यसको अर्थ केवल अपराध बोधले भरिनु होइन, यसको अर्थ हो आफूलाई सुधार्ने अवसर पाउनु। आदरणीय श्रोता, मानवीय जीवन त्रुटिविहीन हुँदैन। हामी कहिलेकाहीँ बोलाइमा, विचारमा, व्यवहारमा र निर्णयमा पनि चुक्छौँ। पद्मिनी एकादशी यस्तो दिन हो जहाँ हामी ती चुकहरूलाई स्वीकार्न सक्छौँ र त्यही स्वीकारोक्तिबाट पवित्र परिवर्तनको यात्रा सुरु हुन्छ। आदरणीय श्रोता, अहिलेका युवा मानिसहरूसँग धेरै कुरा छन् तर मनसँग शान्ति कम छ। बाहिरी सुविधाले जीवन सजिलो त बनाएको छ तर भित्री सन्तोष अझै पनि खोजीमै छ। यही अवस्थामा पद्मिनी एकादशीको सन्देश झन अर्थपूर्ण हुन्छ। यो व्रतले हामीलाई सम्झाउँछ कि सुख र शान्ति एउटै कुरा होइन। सुख क्षणिक हुन सक्छ तर शान्ति गहिरो हुन्छ। सुखलाई बाहिरी कारणले पाउन सकिन्छ तर शान्ति आफ्नै अनुशासन, श्रद्धा र चेतनाबाट मात्र जन्मिन्छ। पद्मिनी एकादशी यही शान्तिको खेती गर्ने सुवर्ण दिन हो। आदरणीय श्रोता, पद्मिनी एकादशीमा उपवास गर्ने परम्परा केवल शरीरलाई कष्ट दिनका लागि होइन, त्यो शरीरलाई सम्झाउने अभ्यास हो कि ऊ मालिक होइन, साधन मात्रै हो। शरीरलाई नियन्त्रणमा ल्याएपछि मन पनि बिस्तारै शान्त हुन थाल्छ, अनि मन शान्त भएपछि ध्यान सम्भव हुन्छ। ध्यान सम्भव भएपछि मात्रै आत्म अनुभूति सम्भव हुन्छ। त्यसैले व्रत, उपवास, जप, पूजा र सत्सङ्गको संयुक्त अभ्यासलाई आध्यात्मिक उन्नतिको सिँढी मानिन्छ। आदरणीय श्रोता, आजको यो व्रतको विशेषता यसमा पनि छ कि यसले भक्तिलाई केवल भावना होइन, अनुशासनमा रूपान्तरण गर्छ। धेरैले भक्ति भन्नासाथ भावुकता सम्झन्छन्, तर साँचो भक्ति नियमिततामा प्रकट हुन्छ। बिहानको स्मरण, दिनभरिको संयम, वाणीको मर्यादा, अरूप्रतिको सद्भाव र आत्माको मौनता, यी सबै नै भक्ति हुन्। पद्मिनी एकादशीमा यही भक्ति कमल जस्तै फुल्छ, बाहिरबाट साधारण देखिए पनि भित्रबाट अत्यन्तै सुगन्धित। आदरणीय श्रोता, यस दिनको अर्को सूक्ष्म सन्देश क्षमा हो। जब हामी व्रत बस्छौँ तब केवल पेटलाई होइन अहंकारलाई पनि थोरै विश्राम दिनुपर्छ। धेरै पटक हाम्रो समस्याको जरो बाहिर हुँदैन, भित्र हुन्छ। क्रोध, ईर्ष्या, लोभ, तुलना, असन्तोष र भयले मनलाई भारी बनाइरहेका हुन्छन्। पद्मिनी एकादशीले ती सबैलाई केही समयका लागि रोक्न भन्छ। त्यस मौनतामा हामी आफ्नै आत्मासँग फेरि भेटिन्छौँ। आदरणीय श्रोता, पद्मिनी एकादशीको वास्तविक महिमा त्यो बेला प्रकट हुन्छ जब हामी यसलाई केवल एउटा परम्परा भनेर टार्दैनौँ। जब हामी बुझ्छौँ कि व्रत भनेको केवल भोजन नखाने दिन होइन, यो चेतनालाई उज्यालो बनाउने दिन हो। जब हामी बुझ्छौँ कि कमलको जस्तो जीवन भनेको हिलोबाट भाग्ने होइन, हिलो बीचमा पनि निर्मल रहन सिक्ने हो। जब हामी बुझ्छौँ कि अधिक मासको यो पवित्र अवसर प्रकृतिको अतिरिक्त उपहार हो जसलाई हामीले व्यर्थ नबनाई आत्मिक उन्नतिमा रूपान्तरण गर्नुपर्छ।
पद्मिनी एकादशीको व्रतले परिवारमा पनि शान्ति ल्याउन सक्छ, समाजमा पनि शुद्ध भावना फैलाउन सक्छ र व्यक्तिगत जीवनमा पनि अनुशासनको बीज रोप्न सक्छ। जब घरमा व्रतको दिन श्रद्धाको वातावरण बन्छ, तब त्यो घर केवल बसोबासको ठाउँ रहँदैन, साधनाको स्थल बन्छ। जब परिवारका सदस्यहरू मिलेर भगवान श्री विष्णुको स्मरण गर्छन्, तब त्यो स्मरणले आपसी सम्बन्धहरूलाई पनि नरम र गहिरो बनाउँछ। आदरणीय श्रोता, पद्मिनी एकादशीको आशीर्वादले हाम्रो जीवनमा मौनता ल्याओस्, मौनताभित्र शुद्धता ल्याओस् र शुद्धताभित्र ईश्वर प्रेम जगाओस्। जीवनको बाटो कहिलेकाहीँ धुलोले भरिएको हुनसक्छ, तर कमलले हामीलाई देखाइरहेको छ कि धुलो बीच पनि सौन्दर्य सम्भव छ। त्यसै गरी भोग, व्यस्तता र सङ्घर्ष बीच पनि भक्ति सम्भव छ, शुद्धता सम्भव छ र मोक्षतर्फको यात्रा सम्भव छ। पद्मिनी एकादशीको पावन अवसरले हाम्रो मनलाई शीतल बनाओस्, हाम्रो व्रत श्रद्धा र साधना फलदायी बनोस्। भगवान श्री विष्णुको कृपा सदैव हाम्रो जीवनमा रहिरहोस्। पद्मिनी एकादशी व्रतको हार्दिक मङ्गलमय शुभकामना। जय श्रीमन्नारायण, जय श्री हरि।

0: सूत्र समझदारी को सेतु FM अध्यात्म ज्योति।
1: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाई पछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता परिवर्तन धेरै कुरामा भएछ। तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल स्वाद आज पनि उस्तै।
2: जय श्री फुड्स प्रणालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
3: हरेक सियो धागो र टाकसँग जोडिएको हुन्छ एउटा कथा। कथा परम्पराको, कथा सिप र सुन्दरताको, पुस्तौंदेखि बुनिएको पहिचानको र ती पहिचानको आकार दिने कल्पनाको।
4: विगत 50 वर्षदेखि यी कल्पनालाई यथार्थमा परिणत गर्दै सर्वप्रिय, लोकप्रिय, सबैमा मनमा बस्न

0: मन शान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
3: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
2: त्यसैले शुद्धता नै खोजौ। जेजे ज्वेलर्स
4: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हीरा का आकर्षक डिजाइनहरुको उत्कृष्ट कलेक्शन। सुन चाँदी तथा हीरा जे किन्नुस जेजे ज्वेलर्स के किन्नुस।
5: बसन्तपुर न्यू रोड दमकल नजिक स्टैंडर्ड चार्टर बैंक मुनि संपर्क नंबर 5320411 98020076888।
4: जेजे ज्वेलर्स शुद्धता को पहचान।
6: कैप्टन रेग्मीज फार्म हाउस
7: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
6: क्याप्टेन रेग्मीज फार्म हाउस
7: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
6: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
7: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू
6: सेमिनार गोष्ठीका लागि उपयुक्त
7: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
6: क्याप्टेन रेग्मीज फार्म हाउस कमतानको बगैँचा बेलकोटगढी मदानपुर 12 देउराली
7: सम्पर्क नम्बर
6: 9141470164
7: 98032454
6: 98495881।

खिलाउन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।

साँझ 7 बजेदेखि 8 बजेसम्म सुमधुर भजनहरूको सन्ध्या कार्यक्रम भक्ति सन्ध्या सुन्न सक्नुहुनेछ केवल एफएम अध्यात्म ज्योति 104.8।

थपस्त आदरणीय श्रोता, प्रस्तुत यो भजनका साथसाथै कार्यक्रमको भने निर्धारित समय यही पूरा भएको हुँदा अब अहिलेलाई छुट्टिने समय। कार्यक्रमबाट प्रस्तुता म युवेन्द्र विदा माग्दछु। आजको यहाँको दिन अत्यन्त मंगल रहोस्, शुभ रहोस्, यही कामनाका साथमा नमस्कार।

0: Jordi.
1: अध्यात्म ज्योति, अध्यात्म ज्योति।

0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।
1: सिल्वर स्टेट सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
2: सिल्वर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरू।
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 5 56।

0: जय माता दी गोल्ड पैलेस, शुक्रपथ न्यू रोड काठमांडू, फोन नंबर 42 43 736।
1: श्री इन्वेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जीको चौक काठमाडौँ।
2: टुगेदर वी डेलिभर।
1: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

आदरणीय श्रोता, यहाँहरू अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको प्रभातकालीन सेवाका विविध कार्यक्रममा हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

आदरणीय श्रोता, आज हामी पवित्र पुरुषोत्तम महिनाको 11 दिनमा छौँ। अब प्रस्तुत छ श्री पुरुषोत्तम मास महात्म्यको 11 अध्याय।

आदरणीय श्रोता, पवित्र ग्रन्थ र प्राचीन इतिहासको महिमा गाउँदै महाज्ञानी सुतजी सोनकादि ऋषिहरूलाई कथा सुनाउनुहुन्छ। यसै क्रममा उहाँ बद्रिका आश्रमको त्यो दिव्य संवादको वर्णन गर्नुहुन्छ जहाँ देवर्षि नारदले सम्पूर्ण जगतको कल्याणका लागि भगवान नारायणसँग प्रश्न गरिरहनु भएको छ। देवर्षि नारदले परम श्रद्धापूर्वक विनय गर्दै भन्नुभयो, हे मुने, हे सर्वज्ञ नारायण, हजुरको मुखार बिन्दबाट पुरुषोत्तम मासको अद्भुत महिमा सुन्दा मेरो हृदय तृप्त भएको छैन। ती मेधावी ऋषिकी अनाथ पुत्रीले वनमा गएर कस्तो प्रकारको तपस्या गरिन्? ठुला ठुला सिद्ध मुनिहरूका लागि पनि जुन कुरा सर्वथा कठिन र दुर्लभ मानिन्छ, त्यस्तो कुन उग्र साधन उनले अपनाइन्? कृपा गरेर मलाई विस्तारपूर्वक बताइदिनुहोस्। नारदजीको यस्तो जिज्ञासु र कल्याणकारी प्रश्न सुनेपछि भगवान श्रीमन नारायणले मन्द मुस्कुराउँदै भन्नुभयो, हे नारद, ध्यान दिएर सुन। ती अनाथ बालिकाले वनमा गएर साक्षात सनातन भगवान शिवको अत्यन्तै उग्र र घोर तपस्या सुरु गरिन्। उनी महादेवको ध्यानमा मग्न भइन्, जसको स्वरूप परम दिव्य, अलौकिक र ब्रह्माण्डकै आश्रय स्वरूप छ। उनले भगवान शिवको ध्यान गरिन्, जसको शरीरमा विषालु सर्पहरू नै सुन्दर आभूषण बनेर सजिएका छन्। नन्दी र भृङ्गी जस्ता परम आत्मीय भक्तहरू जसको निरन्तर सेवामा तत्पर रहन्छन्। सांख्य शास्त्रका 24 तत्व र प्रकृतिमा व्याप्त तिनै गुण सत्व, तम, रजले दिव्य स्तुति गरिरहन्छन्। अणिमा महिमा जस्ता महा 8 सिद्धिहरू जसको चरणमा सुशोभित छन्। प्रकृतिको विशाल जटा मुकुट जसको शिरमा छ र निधारमा दिव्य अर्धचन्द्र चम्किरहेको छ। उनी औडरदानी आशुतोष शिवलाई आफ्नो एकमात्र लक्ष्य बनाएर ती कन्याले आफ्नो कोमल शरीरलाई अत्यन्त कठोर तपस्याको आगोमा होमिन्। भगवान नारायणले कथाको प्रसङ्गलाई अगाडि बढाउँदै नारदजीले भन्नुभयो, हे देवर्षि, ती मुनिकन्याको तपस्याको पद्धति, समय र ऋतु अनुसार झन्झन भयानक र कष्टकर हुँदै गयो। समयको चक्र घुम्दै जाँदा धरतीमा ग्रीष्म ऋतुको आगमन भयो। आकाशबाट सूर्यदेवले अग्निको वर्षा गरिरहेका थिए र पुरै धरती तातो भुङ्रो जस्तै जलिरहेको थियो। यस्तो कडा गर्मीमा पनि ती कन्याले आफ्नो चारैतर्फ ठुला ठुला अग्नि आगोको धुनी बालेर बसिरहेकी थिइन्। माथिबाट साक्षात सूर्यको प्रचण्ड ताप र चारैतिर बलिरहेको अग्निको रापको बीचमा बसेर उनले पञ्चाग्नि तप सुरु गरिन्। यसरी चारैतिर आगो र माथि सूर्यको बीचमा बस्नु साधारण मानिसका लागि एक छेड पनि सम्भव हुँदैन थियो, तर उनले आफ्नो मनलाई पूर्ण रूपमा एकाग्र बनाएर यो दुष्कर कार्य सम्पादन गरिन्। उनको निष्ठा र दृढता हिमाल जस्तै अटल थियो। भगवान नारायणले कथालाई निरन्तर अगाडि बढाउँदै भन्नुभयो, हे नारद, जब समयको चक्र घुम्दै हेमन्त र शिशिर ऋतुको आगमन भयो, तब प्रकृतिको स्वरूप पूर्ण रूपमा बदलियो। चारैतिर चिसो हावा चल्न थाल्यो। हिमालबाट आउने सिरोटोले मानिसको शरीर काप्ने गर्थ्यो र पानी हिउँ जस्तै चिसो र कठोर हुन्थ्यो। यस्तो अवस्थामा ती कन्याले आफ्नो तपस्याको नियममा परिवर्तन गरिन्। उनी त्यो जाडोमा आश्रम नजिकै रहेको अत्यन्तै चिसो जलभित्र गइन् र पानीभित्र उभिएर तपस्या गर्न थालिन्। उनको पुरै शरीर पानी मुनि हुन्थ्यो, केवल उनको मुख मात्र जलको सतहभन्दा माथि देखिन्थ्यो। पानीमाथि तैरिएको उनको त्यो मलिन अनुहार जलमा फुलेको कमल फूल जस्तै शोभायमान देखिन्थ्यो। चिसोले शरीर निलो हुन्थ्यो, ओठ काँप्थे, तर उनको ध्यान केवल शिवको चरणमा लागिरहन्थ्यो। आदरणीय श्रोता, भगवान नारायणले भन्नुभयो, ती नारद, ती कन्याको यस्तो अभूतपूर्व र उग्र तपस्या देखेर स्वर्गका राजा इन्द्र महाचिन्तामा परे। जब जब धरतीमा कसैले यस्तो घोर तप गर्छ, तब तब इन्द्रलाई आफ्नो स्वर्गको आसन खोसिने डरले सताउने गर्छ। उनले सोच्न थाले कि एउटी सानी बालिकाले यति धेरै कष्ट किन सहिरहेकी छिन्, उनको उद्देश्य के हो।
हे नारद, यही वृत्तान्त द्वापर युगमा साक्षात भगवान श्री कृष्णले काम्यक वनमा पाण्डु पुत्र अर्जुनलाई सुनाउनु भएको थियो। श्री कृष्णले अर्जुनलाई भन्नुभयो, हे अर्जुन, समस्त देवताहरू र महान ऋषि मुनिहरूले समेत सराहना गर्न योग्य यस्तो उग्र तपस्यामा प्रवृत्त भएकी ती ऋषि कन्यालाई वनमा यसरी नै साधना गर्दा गर्दै दिव्य 9000 वर्ष बितिसकेको थियो। 9000 वर्षसम्म उनले भोक, प्यास, जाडो र गर्मीको अलिकति पनि प्रभाव नगरी केवल एकहोरो रूपमा महादेवको आराधना गरिरहिन्। भगवान श्री कृष्णले काम्यक वनमा अर्जुनलाई अगाडि भन्नुभयो, हे पाण्डु पुत्र, जब ती कन्याको तपस्याको अवधि 9000 वर्ष पूरा भयो तब उनको निष्ठा, धैर्य र कष्ट देखेर माता पार्वतीका पति साक्षात भगवान शंकर अत्यन्तै प्रसन्न हुनुभयो। उहाँले ती कन्यालाई दर्शन दिने निश्चय गर्नुभयो र आफ्नो त्यो अगोचर परम दिव्य रूप उनको अगाडि प्रकट गर्नुभयो। आदरणीय श्रोता, भगवान शिवको त्यो अलौकिक र प्रकाशमय रूपलाई देख्ने बित्तिकै ती कन्याको जीवनमा एउटा चमत्कारिक परिवर्तन आयो। उनी झट्ट आफ्नो आसनबाट उठेर उभिन्। 9000 वर्षको भोक र प्यासका कारण उनको शरीर, जुन एउटा सुकेको काठ जस्तै दुर्बल र जीर्ण भएको थियो, साक्षात शिवको अङ्गको हावा र प्रकाश पर्ने बित्तिकै मानौ उनको देहमा नयाँ प्राण पलाएर आयो। उनको त्यो कुरूप र सुकेको शरीर सोही क्षण अत्यन्त हृष्टपुष्ट, सुन्दर र तेजस्वी भयो। ईश्वरको प्रत्यक्ष सानिध्यले उनको शारीरिक कष्टलाई एकै पलमा मेटाइदियो। भगवान श्रीकृष्णले कथालाई अगाडि बढाउँदै भन्नुभयो, हे अर्जुन, आफ्नो शरीरमा नयाँ ऊर्जा पाएपछि ती बालिकाले अत्यन्तै विनम्र भएर भगवान श्री शंकरको चरणमा साष्टाङ्ग दण्डवत नमस्कार गरिन्। उनले सम्पूर्ण विश्वका वन्दनीय र पूजनीय श्री शिवको आफ्नो मनभित्रबाटै मानसोपचार, मनका भावनाहरूद्वारा गरिने उत्तम पूजा विधिले पूजन गरिन्। उनले मनमा नै महादेवलाई दिव्य गङ्गाजलले स्नान गराइन्, चन्दनको लेप लगाइन्, बेलपत्र र धतुरका फूलहरू चढाएर आरती गरिन्। यो भावपूर्ण मानसिक पूजा सम्पन्न गरेपछि उनी आफ्ना दुवै हात जोडेर गदगद वाणीमा भगवान आशुतोषको दिव्य स्तोत्रद्वारा स्तुति गर्न थालिन्। उनको स्वरमा 9000 वर्षको साधनाको गम्भीरता र ईश्वरलाई पाउँदाको आनन्द स्पष्ट रूपमा झल्कन्थ्यो। आदरणीय श्रोता, भगवान नारायणले बद्रिका आश्रममा नारदजीसँग यो कथालाई जोड्दै भन्नुभयो, हे नारद, जब ती मेधावी ऋषिकी तपस्विनी कन्याले भगवान श्री शंकरको सुन्दर स्तुति गरेर शान्त भइन् तब त्यहाँको वातावरण एकदमै शान्त र पवित्र भयो। उनको त्यो महाउग्र तपस्या र निष्कपट हृदयबाट गरिएको स्तोत्र सुनेर साक्षात भोलेनाथ महादेवको मन पग्लियो। उहाँको अनुहारमा एउटा दिव्य र प्रसन्नताको चमक देखियो र भगवान सदाशिवले अत्यन्तै मधुर र कल्याणकारी स्वरमा भन्नुभयो, हे तपस्विनी, हे सुपुत्री, तिम्रो यो कठिन साधनाबाट म पूर्ण रूपमा सन्तुष्ट छु। तिम्रो कल्याण होस्। तिम्रो मनमा जुन कामना छ त्यो मनोवाञ्छित वर मसँग माग। म तिमीलाई जे मागे पनि दिन तयार छु। आदरणीय श्रोता, कथा प्रसङ्गलाई अगाडि बढाउँदै भगवान नारायणले भन्नुभयो, भगवान शिवको मुखारविन्दबाट वरदान माग्ने यस्तो अमूल्य वचन सुनेपछि ती कुमारी महाआनन्दमा मग्न भइन्। उनको खुसीको सीमा रहेन। उनले आफ्नो अनाथपन र एक्लोपनलाई सम्झिँदै प्रसन्न हुनुभएका शिवजीसँग आफ्नो मनको कुरा राखिन्। ती मुनि कन्याले विन्ती गर्दै भनिन्, हे दीनानाथ, हे अनाथका नाथ, यदि हजुर ममाथि साँच्चीकै प्रसन्न हुनुहुन्छ भने मलाई एउटा योग्य पति दिनुहोस्। आफ्नो विवाह नभएको र संसारमा कोही नभएको दुःखका कारण उनको मनमा पतिको तीव्र इच्छा थियो। त्यसैले उनले हतार र व्याकुल भएर मलाई पति दिनुहोस् भन्ने वाक्यलाई एक पटक मात्र होइन लगातार 5 पटकसम्म दोहोऱ्याइन् र त्यसपछि उनी शान्त भइन्। आदरणीय श्रोता,
भगवान नारायणले भन्नुभयो, ती कन्याले पाँच पटकसम्म एउटै कुरा दोहोऱ्याएर बोलेपछि भगवान शिवले उनको त्यो भित्री मनको अवस्था र कालको गतिलाई बुझ्नुभयो। उहाँले गम्भीर हुँदै ती मुनि कन्यालाई भन्नुभयो, हे बाला, हे सुन्दरी, तिमीले आफ्नो मुखबाट जुन वचन प्रकट गरेकी छौ भविष्यमा ठिक त्यस्तै हुनेछ। यसमा कुनै अन्यथा हुने छैन। तिमीले मसँग वरदान माग्दा स्पष्ट रूपमा पाँच पटक पति शब्दको उच्चारण गरेकी छौ। त्यसैले मेरो यो वरदानको प्रभावले गर्दा तिम्रा पाँच पतिहरू हुनेछन्। यो मेरो अटल वचन हो। आदरणीय श्रोता, भगवान श्रीकृष्णले काम्यक वनमा अर्जुनलाई अगाडि भन्नुभयो, हे अर्जुन, जब साक्षात भगवान शिवको मुखारविन्दबाट यस्तो सामाजिक र धार्मिक नियम विपरीत जस्तो लाग्ने वचन ती बालिकाले सुनिन्, तब उनी छाँगाबाट खसे जस्तै भइन्। उनको खुसी एकै क्षणमा आश्चर्य र डरमा बदलियो। उनी अचम्मित हुँदै महादेवसँग प्रतिवाद गर्न थालिन्। ती मुनि कन्याले आश्चर्य प्रकट गर्दै भनिन्, हे सदाशिव, हजुर यो के भन्दै हुनुहुन्छ? यस संसारमा र शास्त्रको मर्यादामा एउटी स्त्रीको केवल एकमात्र पति हुन सक्छ। यो नै सनातन धर्मको नियम हो। मैले यस धरतीमा कतै पनि एउटी स्त्रीका पाँचवटा पति भएका कुरा न त कहिले आफ्नो आँखाले देखेको छु, न त आफ्ना पूजनीय पिताका मुखबाट कहिले सुनेकी नै छु। हो, यो कुरा सत्य हो कि एक पुरुषका पाँच वा सोभन्दा बढी स्त्रीहरू हुन सक्छन्। त्यो शास्त्र सम्मत पनि मानिएला। तर एउटै स्त्री भएर कसरी पाँचजना पुरुषको पत्नी हुन सक्छु? हे प्रभु, हजुर जस्तो ब्रह्माण्डकै मालिकलाई यस्तो धर्म विपरीत कुरा भन्नु सर्वथा योग्य हुँदैन। यदि हजुरले मलाई यस्तो अनौठो वरदान दिनुभयो भने भविष्यमा मानिसहरूले हजुरको यो न्यायमाथि प्रश्न उठाउनेछन् र यसले हजुरलाई नै लज्जा बोध गराउनेछ। कृपा गरेर आफ्नो यो वरदान फिर्ता लिनुहोस्। आदरणीय श्रोता, कथा प्रसङ्गलाई अगाडि बढाउँदै भगवान श्रीकृष्णले भन्नुभयो, हे पाण्डुपुत्र, ती कन्याको यस्तो तार्किक र व्याकुलतापूर्वक कुरा सुनेपछि भगवान शिवले बिस्तारै मुस्कुराउँदै उनीमाथि भएको शङ्का निवारण गर्नुभयो र भविष्यको गुप्त रहस्य खोल्नुभयो। भगवान शिवले सम्झाउँदै भन्नुभयो, हे सुपुत्री, तिमी आत्तिनु पर्दैन। तिम्रा यी पाँच पतिहरू यस वर्तमान जन्ममा हुने होइनन्। तिम्रो यो वरदान तिम्रो आगामी जन्ममा मात्रै फलित हुनेछ। तिमीले मेरो कुराको गुण अर्थ बुझ्न सकिनौ। आफ्नो अर्को जन्ममा तिमी कुनै साधारण स्त्री जस्तो आमाको कोखबाट उत्पन्न हुने छैनौ। तिम्रो जन्म तिम्रो यसै जन्मको घोर तपस्याको बलका कारण साक्षात यज्ञको पवित्र अग्निबाट हुनेछ। तिमी अग्निपुत्री भएर यस धरतीमा प्रकट हुनेछौ। त्यहाँ तिमीले संसारका समस्त सुख ऐश्वर्य सम्मान प्राप्त गरी अन्तमा परम पदलाई प्राप्त गर्नेछौ। आदरणीय श्रोता, भगवान शिवले अगाडि भन्नुभयो, हे बाले, तिमीले जुन गल्ती गरेकी थियौ त्यो त्यसैको सजाय पनि हो। ध्यान दिएर सुन, ती महाक्रोधी महर्षि दुर्वासा अरू कोही नभएर साक्षात मेरै अंश मेरै रूप हुन्। तिमीले आफ्नै कुटीको आँगनमा आएका ती महान ऋषिको घोर तिरस्कार र अपमान गर्यौ। यदि महर्षि दुर्वासा थोरै मात्र पनि कोपायमान भएका भए उनीसँग आफ्नो तपोबलले एकै क्षणमा तिनै लोकलाई जलाएर भस्म गरिदिने शक्ति थियो। तिमीले उनको अगाडि कुतर्क गरेर अत्यन्तै महान ब्रह्म तेजको घोर अपहेलना गर्यौ। तिम्रा पिता महर्षि दुर्वासाका मित्र भएकाले उहाँले तिम्रो रक्षा गर्नुभयो, तर कर्मको फल तिम्रो खातामा दर्ता भइसकेको थियो। भगवान शिवले अगाडि भन्नुभयो, हे मुनि कन्या, तिम्रो बुद्धि भ्रष्ट हुनु र तिमीलाई यो अनौठो वरदान मिल्नुमा सबैभन्दा ठूलो र मुख्य कारण के हो भने तिमीले भगवानको परम प्रिय पुरुषोत्तम मासको व्रत र सेवा गरिनौ। महर्षि दुर्वासाले तिम्रो कल्याणका लागि त्यो गुप्त उपाय बताएका थिए, तर तिमीले त्यसलाई मलमास र निन्दित भनेर अपमान गर्यौ। यो पुरुषोत्तम महिना यस्तो अलौकिक कालखण्ड हो जसलाई साक्षात भगवान श्रीकृष्णले आफ्नो नाम दिनुभएको छ र आफ्नो सम्पूर्ण ऐश्वर्य शक्ति अनि गुणहरू यसै महिनालाई सुम्पिदिनु भएको छ। यस संसारमा पुरुषोत्तम मासको शक्तिको अगाडि अरू कुनै पनि साधन टिक्न सक्दैन।
तिमीले साक्षात भगवानको प्रिय वस्तुको अनादर गरेर आफ्नो भाग्य आफैले बिगार्यौ। भगवान शिवले भन्नुभयो, हे बाले, तिमी कुन अहंकारमा छौ? ध्यान दिएर सुन, म साक्षात सृष्टिकर्ता ब्रह्माजी र देवर्षि नारद जस्ता ठूला ठूला तपसी अनि ऋषिहरू पनि जसको अगाडि नतमस्तक हुन्छन् र जसको दिव्य आज्ञालाई हामी कसैले पनि कहिले टार्न सक्दैनौ। उनै सर्वेश्वर भगवान पुरुषोत्तमको तिमीले पूजा गरेनौ, उल्टै उनको अनादर गर्यौ। त्यसैले तिम्रो यो गल्तीका कारण तिम्रा पाँच पति हुनेछन्। यो अकाट्य नियम हो जो मनुष्यले यस संसारमा अज्ञानता बस वा अहंकार बस पुरुषोत्तम मासको निन्दा वा अपमान गर्छ त्यो मृत्युपछि सिधा घोर नरकको अन्धकारमा खस्छ। त्यस्तो निन्दक पुरुष वा स्त्रीको जीवनमा कहिले पनि कुनै पनि उपायबाट भलाइ वा सुख हुन सक्दैन। पुरुषोत्तमको अपमान गर्नु भनेको साक्षात ईश्वरको मुटुमा प्रहार गर्नु सर हो। आदरणीय श्रोता, भगवान शिवले उपदेश दिँदै भन्नुभयो, हे मुनि कन्या, यसको विपरीत जो मनुष्य यस धरतीमा पुरुषोत्तम मासको अनन्य भक्त हुन्छ, जसले यस महिनाको नियम पूर्वक व्रत स्नान र पूजा गर्दछ, त्यो संसारकै सबैभन्दा भाग्यशाली जीव बन्दछ। उनीहरू यसै लोकमा उत्तम पुत्र पौत्र अथाह धन धान्य ऐश्वर्य र कीर्तिले युक्त हुन्छन्। उनीहरूलाई यस जन्ममा मात्र होइन परलोकमा पनि परम गति र सिद्धि प्राप्त हुन्छ। तिमीलाई यो कुरा थाहा हुनु जरुरी छ कि म र स्वर्गका सबै देवी देवताहरू पनि यस महिनाको आगमन हुँदा भगवान पुरुषोत्तमको निरन्तर सेवा र आराधना गर्ने गर्छौ। आदरणीय श्रोता, अब भगवान नारायणले भन्नुभयो, हे देवर्षि नारद, ती मुनि कन्यालाई यसरी कर्मको गहन रहस्य र भविष्यको वरदान बुझाएपछि साक्षात श्री नीलकण्ठ महादेव सोही क्षण त्यही स्थानबाट तत्काल अन्तर्ध्यान हुनुभयो। उहाँ अचानक हराउनु भएपछि त्यो आश्रम पुनः सुनसान भयो। आदरणीय श्रोता, यस विषयमा कथालाई अगाडि बढाउँदै सुतजीले सौनक आदि ऋषिलाई भन्नुभयो, हे ऋषि श्रेष्ठहरू, भगवान सदाशिव यसरी अचानक अन्तर्ध्यान भएपछि ती मुनिकन्या छाँगाबाट खसे जस्तै भइन्। उनी स्तब्ध र चकित भएर त्यसै ठाउँमा बसिरहिन्। उनको मनमा अब एउटा नयाँ र गम्भीर चिन्ताले बास गर्यो। उनी सोच्न थालिन् कि मैले महर्षि दुर्वासाको वचन नमानी कति ठूलो भूल गरेछु। मैले भगवान शिवलाई प्रसन्न त गरेँ, तर वरदानको रूपमा मैले पाँच पतिको सामाजिक कलङ्क र अनौठो भविष्य पाएँ। अब मेरो आउने जीवन कस्तो होला? यसरी आफ्नो अज्ञानताको पछुतो र चिन्तामा डुब्दै उनी आफ्नो कुटीको संहारमा टोलाएर बसिरहिन्। आदरणीय श्रोता, देवर्षि नारदले भगवान नारायणको पाए, अब मेरो आउने जीवन कस्तो होला? यसरी आफ्नो अज्ञानताको पछुतो र चिन्तामा डुब्दै उनी आफ्नो कुटीको संहारमा टोलाएर बसिरहिन्। आदरणीय श्रोता, देवर्षि नारदले भगवान नारायणको चरणमा प्रणाम गर्दै भन्नुभयो, हे भगवान, कर्मको गति कति सूक्ष्म र भयानक छ। भगवान शिवको 9000 वर्षको तपस्याले पनि पुरुषोत्तम मासको अनादरको त्यो दोषलाई पूर्ण रूपमा मेट्न सकेन, बरु उल्टै पाँच पतिको वरदान दियो। हे प्रभु, ती कन्याको आगामी जन्म कहाँ भयो? उनी कसरी अग्निबाट उत्पन्न भइन् र द्वापर युगमा श्रीकृष्ण र अर्जुनको अगाडि कसरी आफ्नो यो प्रारब्धलाई भोगिन्? कृपया गरेर मलाई यो कथाको अगाडिको प्रसङ्ग पनि विस्तारपूर्वक बताउनुहोस्। आदरणीय श्रोता, नारदजीको यस्तो प्रश्न सुनेर भगवान नारायणले मुस्कुराउँदै भन्नुभयो, हे नारद, ती कन्या नै द्वापर युगमा राजा द्रुपदकी पुत्री द्रौपदीको रूपमा यज्ञको कुण्डबाट प्रकट भइन्। उनको तपोबलका कारण उनी अयोनिजा थिइन्। उनले पूर्व जन्ममा शिवसँग पाँच पटक पति मागेकाले यस जन्ममा उनी पाँच पाण्डवहरू युधिष्ठिर, भीम, अर्जुन, नकुल, सहदेवकी साझा पत्नी बन्न पुगिन्। यो सबै उनको पूर्व जन्मको पुरुषोत्तम मासको निन्दा र शिवको वरदानको सम्मिलित परिणाम थियो। आदरणीय श्रोता, यस एकादशौं अध्यायको यो दिव्य प्रसङ्गले कलियुगका साधारण मानव जातिलाई एउटा ठूलो र अकाट्य नैतिक शिक्षा प्रदान गर्छ।
धेरै पटक मनुष्यले आफ्नो अहंकार र सानो बुद्धिको बलमा आफ्ना गुरु र त्रिकालदर्शी सन्तहरूको वचनलाई शंकाको दृष्टिले हेर्ने गर्छ। ती मुनि कन्याका पिता महर्षि मेधावीको अनुपस्थितिमा महर्षि दुर्वासा नै उनका लागि परम हितैषी र गुरु समान हुनुहुन्थ्यो। उहाँले ती कन्याको दुःख देखेर आफ्नै करुणावश पुरुषोत्तम मासको सहज मार्ग देखाउनु भएको थियो, तर कन्याले आफ्नो कुतर्कका कारण त्यो मार्गलाई लत्याइन् र 9000 वर्षसम्म शरीरलाई कठिन कष्ट दिएर शिवको आराधना गरिन्। परिणाम स्वरूप उनले सुख त पाइन्, तर त्यो सुखसँगै एउटा ठूलो अनौठो प्रारब्ध पनि जोडिएर आयो। यसले के सिद्ध गर्छ भने गुरुले देखाएको बाटो जतिसुकै साधारण देखिए पनि त्यो हाम्रा लागि सधैँ सुरक्षित र कल्याणकारी हुन्छ। यस अध्यायमा भगवान शिवले आफै पुरुषोत्तम मासको जुन तात्विक महिमा वर्णन गर्नुभएको छ त्यसले यस महिनाको सर्वपरितालाई स्पष्ट गर्छ। संसारमा जति पनि व्रत नियम र साधनाहरू छन् ती सबै एकातिर र पुरुषोत्तम मासको केवल एक पटकको श्रद्धापूर्वक गरिएको स्नान र सेवा अर्कैतिर हुन्छ। यो महिना साक्षात श्री कृष्णको ऐश्वर्यको प्रतिबिम्ब हो। आदरणीय श्रोता, ब्रह्मा विष्णु र महेश जस्ता त्रिदेवहरू अनि नारद जस्ता महातपस्वीहरू पनि जसको नियमको पालना गर्छन् त्यस्तो पवित्र कालखण्डलाई मलमास भनेर निन्दा गर्नु मनुष्यको सबैभन्दा ठूलो आध्यात्मिक अपराध हो। यस अध्यायले यो स्पष्ट पार्छ कि ईश्वरको भक्ति गर्दा कहिले पनि भेद बुद्धि राख्नु हुँदैन। पुरुषोत्तमको शरणमा जानु नै सबै देवी देवतालाई एकै साथ प्रसन्न पार्ने सबैभन्दा उत्तम र अचूक माध्यम हो। भगवान श्रीकृष्ण काम्यक वनमा अर्जुन र द्रौपदीको अगाडि यो कथा सुनाउँदै हुनुहुन्छ। द्रौपदी अहिले वनवासको कठिन कष्ट भोगिरहेकी छिन्। उनका 5 पतिहरू छन्।

र उनले जीवनमा अनेकौं अपमानहरू सहनु परेको छ। उनको मनमा सधैं यो प्रश्न उठ्थ्यो कि मैले यस जन्ममा कुनै पाप नगर्दा नगर्दै पनि मैले यस्तो अनौठो र कष्टकर जीवन किन भोग्नु पर्यो। भगवान श्रीकृष्णले द्रौपदीको यही भित्री संशय र दुःखलाई दूर गर्नका लागि उनको पूर्व जन्मको यो इतिहास सुनाउनु भएको हो। भगवानले द्रौपदीलाई बुझाउनु भयो कि तिम्रो यो अवस्था कुनै आकस्मिक घटना होइन, यो त तिमीले पूर्व जन्ममा पुरुषोत्तम मासको अनादर गरेको र शिवसँग पाँच पटक पति मागेको सजाय र वरदानको रूप हो। यो सुनेपछि द्रौपदीको मनको सबै भ्रम हटेर गयो र उनमा पुरुषोत्तम मासप्रति गहिरो श्रद्धा जागृत भयो। भगवान शिव अन्तर्ध्यान भएपछि ती कन्याको मनमा पश्चातापको एउटा ठूलो लहर उठ्यो। उनले आफ्ना ती सुन्दर हातहरू र नवयुवनले भरिएको शरीरलाई हेरिन् जुन शिवको कृपाले पुनः प्राप्त भएको थियो, तर उनको भित्री आत्मा भने चिन्ताले जलिरहेको थियो। उनले सोचिन्, धिक्कार छ मेरो यो अज्ञानी बुद्धिलाई, महर्षि दुर्वासाले मलाई केवल 3 महिना पर्खन भन्नुभएको थियो, 3 महिनाको त्यो सहज पुरुषोत्तम मासको सेवा गरेको भए मलाई यस जन्ममै साक्षात भगवान श्रीकृष्णको कृपा मिल्ने थियो र मेरो जीवन धन्य हुने थियो, तर मैले आफ्नो जिद्दी र अहंकारका कारण 9000 वर्षसम्म यो घोर जङ्गलमा भोक भोकै बसेर आफ्नो शरीरलाई सिद्ध्याएँ, अन्तमा वरदान पनि कस्तो पाएँ जसले मलाई समाजको नजरमा अनौठो बनाउनेछ। उनको यो मानसिक रूपान्तरण नै उनको साँचो प्रायश्चित थियो जसले उनको अन्तकरणलाई बिस्तारै शुद्ध बनाउँदै लग्यो। आदरणीय श्रोता, सुतजीको मुखार विन्दबाट एकादशौं अध्यायको यो परम गोपनीय र शिक्षाप्रद कथा सुनेपछि नैमिषारण्यका समस्त सौनक आदि ऋषिहरूको हृदय आनन्दको महासागरमा डुब्यो। उनीहरूले महसुस गरे कि यो कथा केवल एउटा प्राचीन इतिहास मात्र होइन, यो त कलियुगका संसारी जीवहरूलाई सही मार्ग देखाउने एउटा दिव्य प्रकाश हो। उनीहरूले सुतजीको अगाध ज्ञान र कथानकको स्पष्टताको मुक्त कण्ठले प्रशंसा गरे। ऋषिहरूले आफ्ना दुवै हात जोडेर सुतजीलाई कृतज्ञता व्यक्त गरे, किनकि उहाँले प्रत्येक वक्ताको सम्भाषणलाई कथाको प्रभावभित्र यसरी समायोजन गर्नुभएको थियो कि सुन्ने श्रोताहरूलाई कति पनि अलमल नभई अत्यन्तै स्पष्ट रूपमा कथाको मर्म बुझ्न सहज भएको थियो। उनीहरू अगाडिको कथा सुन्न अझ बढी उत्सुक भए। आदरणीय श्रोता, यो एकादशौं अध्याय वास्तवमा महाभारतको एउटा ठूलो र महत्वपूर्ण घटना द्रौपदीको जन्म र 5 पाण्डवसँगको विवाहको पृष्ठभूमि हो। यस अध्यायले यो प्रश्न गर्छ कि द्रौपदीको जीवनमा जुन अनौठा मोडहरू आए यसको जरा कति गहिरो र प्राचीन थियो। भगवान श्रीकृष्णले अर्जुनलाई यो कथा सुनाएर यो सम्झाउन चाहनुहुन्थ्यो कि संसारमा जे जति घटनाहरू घट्छन् ती सबैको पछाडि कुनै न कुनै पूर्वजन्मको बलियो कारण लुकेको हुन्छ, त्यसैले वर्तमानको कष्टमा आत्तिनुभन्दा ईश्वरको न्याय र कालको चक्रमाथि विश्वास राख्नु नै वास्तवमा साँचो ज्ञान हो। यो सुनेर अर्जुनको मनमा पनि पुरुषोत्तम मासप्रति गहिरो सम्मान र श्रद्धा जागृत भयो। महाज्ञानी सुतजीले भन्नुभयो, हे ऋषि श्रेष्ठहरू, यस प्रकार भगवान नारायणले देवर्षि नारदलाई यस 11 अध्यायको यो परम पावन र रहस्यमय वृत्तान्त सुनाउनु भयो। जो मनुष्यले यस अध्यायको कथालाई पूर्ण श्रद्धा एकाग्र चित्त र पवित्र भएर श्रवण वा पाठ गर्दछ उसको अन्तकरणमा रहेको अहंकार अज्ञानता र कुतर्कको अन्धकार सदाको लागि नष्ट भएर जान्छ। उसलाई आफ्नो जीवनमा आइपर्ने बाधाहरू र कठिन परिस्थितिहरूसँग लड्ने आन्तरिक बल मिल्दछ। भगवान पुरुषोत्तम र सदाशिवको कृपाले उसका घरमा सुख शान्ति र समृद्धिको वास हुन्छ। अब ती मुनिकन्याको अगाडिको यात्रा कस्तो भयो र उनले आफ्नो शरीर कसरी त्यागिन् यो सम्पूर्ण वृत्तान्त अब आगामी 12 अध्यायमा पूर्ण रूपमा प्रकट हुनेछ, जसलाई म हजुरहरूको सामुन्ने क्रमशः वर्णन गर्दै जानेछु। इति श्री पद्म पुराणे अधिक मास महात्मे नारायण नारद संवादे श्रीकृष्ण अर्जुन संवादे मुनिकन्या शिव वरदानो नाम 11 अध्याय सम्पूर्ण। जय श्रीमन नारायण, जय श्री हरि।

0: माता दी गोल्ड पैलेस शुक्लपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736। सिल्वर स्टेट सभी भन्दा पुरानो चांदी को एकमात्र शोरूम
1: सिल्वर स्टेट यहाँहरुको सेवामा निरन्तर लागिरहेका छौं। त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँहरुको विश्वास जित्न सफल भएका छौं।
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरुका लागि
1: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरु।
2: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावला खेल। फोन 42 23 745 र 42 33 556।
3: श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरि रहेका शाखाहरूबाट निशुल्क एबीबीएस कारोबार सुविधा, सी आसबास सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
4: टुगेदर वी डेलिभर।

0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैँभरि।
1: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा देशहरू लागू हुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: खिलौना नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: एसई सक्यो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अहिले सुन्दै हुनुहुन्छ FM अध्यात्म ज्योति 104.8।

0: अध्यात्म ज्योति 104.8
1: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाई पछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता परिवर्तन धेरै कुरामा भएछ, तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल स्वाद आज पनि उस्तै।
2: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
3: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल, पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
4: सम्पर्क 9800183007।
5: क्याप्टेन रेग्मीज फार्म हाउस।
6: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
5: क्याप्टेन रेग्मीज फार्म हाउस,
6: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
5: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने।
6: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
5: सेमिनार गोष्ठीका लागि उपयुक्त
6: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
5: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैंचा, बेलकोट गढी, मदानपुर 12, देउराली।
6: सम्पर्क नम्बर
5: 9141470164,
6: 9032345054,
5: 9049527781।
7: नमस्ते डाक्टर सर।
8: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
7: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
8: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
7: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
8: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य सङ्गठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
7: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
8: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
7: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
8: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
9: त्यसैले आफ्ना बालबालिकालाई स्मार्ट

0: स्मार्टफोन, ट्याब र टेलिभिजन कमलबाट जोगाऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

0: 史传记。
1: अध्यात्म ज्योति अध्यात्म

आदरणीय श्रोता, एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

सोधा, केही तिथिहरू किन साधारण दिन जस्ता लाग्दैनन्, किन केही क्षणहरू समयको पानामा मात्र होइन मानव चेतनाको गहिराईमा पनि अङ्कित भइदिन्छन्। पद्मिनी एकादशी यस्तै एक पावन तिथि हो। यो केवल उपवास बस्ने दिन मात्र होइन, यो त आत्मालाई शुद्ध गर्ने, मनलाई हलुका बनाउने र जीवनको भित्री दिशालाई फेरि एकपटक ईश्वरतर्फ फर्काउने अवसर पनि हो। आज हामी अधिक मास अर्थात् पुरुषोत्तम मासमा पर्ने पद्मिनी एकादशीको स्मरण गर्दैछौँ। अधिक मास स्वयमै विशेष छ। सामान्य वर्ष चक्रभन्दा भिन्न भएर आउने यो अतिरिक्त मासलाई शास्त्र परम्पराले अत्यन्त पुण्यदायी मानेको छ। यस्तो मासमा पर्ने एकादशीको महत्व अझ बढ्दा हुन्छ। यस कारणले पद्मिनी एकादशी केवल एउटा धार्मिक मिति होइन, यो भित्री साधनाको एउटा उज्यालो द्वार हो। यो त्यो क्षण हो जहाँ मनले भन्न थाल्छ, अब केही समय आफूलाई रोकौँ, बुझौँ, शुद्ध गरौँ र फेरि सुरु गरौँ। पद्मिनी नामले नै एउटा कोमलता, पवित्रता र सौन्दर्यको सङ्केत दिन्छ। कमल हिलोमा फुल्छ तर हिलोले त्यसलाई मलिन बनाउँदैन, पानीको सतहमा उभिएर पनि त्यो शुद्ध रहन्छ। पद्मिनी एकादशीको गहिरो सन्देश पनि यही हो। संसारको हिलो जति गहिरो भए पनि यदि हाम्रो चेतना कमल जस्तै छ भने हामी मलिन हुँदैनौँ, हामी परिस्थिति बीच बाँच्दा बाँच्दै पनि शुद्ध रहन सक्छौँ। यही नै आध्यात्मिक परिपक्वता हो। एकादशीको व्रतमा बाहिरी अनुशासन त हुन्छ, तर त्यसको मूल आत्मा भित्री अनुशासन हो। भोजन घटाउनु, इन्द्रियलाई संयम गर्नु, बाणीलाई शान्त राख्नु र मनलाई एकाग्र बनाउनु केवल नियम होइनन्, यी आत्म परिवर्तनका माध्यम हुन्। जब पेट हलुका हुन्छ, मन पनि हलुका हुँदै जान्छ। जब इन्द्रियको दौड थोरै थामिन्छ, तब अन्तर्मनको आवाज स्पष्ट सुनिन थाल्छ, अनि त्यही आवाजले भन्छ, वास्तविक शान्ति बाहिर होइन।

0: आदरणीय श्रोता, पद्मिनी एकादशीको महात्म्य यस प्रकार छ। भगवान श्री कृष्णले युधिष्ठिरलाई पद्मिनी एकादशीको एउटा कथा प्रसंग सुनाउनु भएको थियो। एक समय धर्मराज युधिष्ठिरले भगवान श्री कृष्णलाई सोधे, हे जनार्दन, अधिक मासको शुक्ल पक्षमा पर्ने एकादशीको नाम के हो? यसको महिमा र व्रत विधि कृपया बताइदिनुहोस्। त्यसपछि भगवान श्री कृष्ण मुस्कुराउँदै भन्नुभयो, हे राजन, ध्यानपूर्वक सुन। अधिक मासको शुक्ल पक्षमा पर्ने एकादशीलाई पद्मिनी एकादशी भनिन्छ। यो सबै पाप नाश गर्ने, दुःख हटाउने र मोक्ष दिने महान व्रत हो। भगवान श्रीकृष्णले अगाडि कथा सुनाउनु भयो। पुरानो समयमा महिष्मतीपुरी नामको एउटा नगर थियो, जहाँ राजा कृतवीर्य नामका एक प्रतापी राजा राज्य गर्थे। उनी अत्यन्तै धर्मात्मा, दानी र प्रजापालक थिए। उनकी पत्नी रानी पद्मिनी अत्यन्त सुन्दरी, साध्वी र पतिव्रता थिइन्। राजा रानीसँग सम्पत्ति, वैभव र सुख सबै थियो, तर उनीहरूको कुनै सन्तान थिएन। सन्तान नभएको कारण दुवैजना सधैँ दुखी रहन्थे। राजाले धेरै यज्ञ गरे, ब्राह्मणलाई दान दिए, तीर्थ यात्रा गरे, देवी देवताको पूजा गरे, तर पनि सन्तान प्राप्त भएन। अन्तत राजा कृतवीर्यले सोचे, सन्तान बिना जीवन अधुरो छ, अब वनमा गएर तपस्या गर्नु नै उचित हुन्छ। त्यसपछि राजा र रानी राज्य त्यागेर वनतर्फ लागे। उनीहरूले गन्धमादन पर्वतमा गएर कठोर तपस्या गरे। राजाले हजारौं वर्षसम्म कठिन तपस्या गरे र बिस्तारै उनको शरीर अत्यन्त कमजोर भयो। रानी पद्मिनीले पनि आफ्ना पतिसँगै सेवा र तपस्या गरिरहन्। एक दिन रानीले देखिन् कि राजाको शरीर अत्यन्त क्षीण भइसकेको छ। उनी चिन्तित भइन् र त्यसपछि उनी महान पतिव्रत साध्वी अनुसुया माताको आश्रममा पुगिन्। रानीले विनम्रतापूर्वक भनिन्, हे माता, मेरो पति धेरै वर्षदेखि तपस्या गर्दै हुनुहुन्छ, तर हामीले सन्तान प्राप्त गरेका छैनौँ। कृपया यस्तो व्रत बताइदिनुहोस् जसले भगवान प्रसन्न भई हामीलाई पुत्र प्रदान गर्नुहोस्। माता अनुसुयाले प्रसन्न भएर भन्नुभयो, हे पुत्री, अधिक मासको शुक्ल पक्षमा पर्ने पद्मिनी एकादशीको व्रत गर। यो व्रत सबै व्रतहरूमध्ये श्रेष्ठ छ। श्रद्धा र नियमपूर्वक यो व्रत गरेमा भगवान श्री विष्णु अवश्य प्रसन्न हुनुहुनेछ। अनुसुया माताले व्रत विधि पनि सिकाउनु भयो। दशमीदेखि सात्विक आहार लिनु, एकादशीको दिनमा उपवास बस्नु, भगवान श्री विष्णुको पूजा गर्नु, तुलसी अर्पण गर्नु, रातभर जागरण गर्नु अनि भजन गर्नु, द्वादशीमा दान गरी व्रत पारण गर्नु। रानी पद्मिनीले श्रद्धापूर्वक सम्पूर्ण विधि पालन गरिन्। उनले निराहार व्रत बसिन्, रातभर भगवान विष्णुको जप गरिन् र भजन गरिन्। रानीको सच्चा भक्ति र तपस्याबाट भगवान विष्णु अत्यन्त प्रसन्न हुनुभयो। भगवान गरुडमाथि आरूढ भएर प्रकट हुनुभयो। भगवानले भन्नुभयो, हे देवी पद्मिनी, म तिम्रो भक्तिबाट अत्यन्त प्रसन्न छु, वर माग। रानीले हात जोडेर भनिन्, हे प्रभु, यदि हजुर मसँग प्रसन्न हुनुहुन्छ भने हामीलाई धर्मात्मा, बलवान र संसारमा प्रसिद्ध हुने पुत्र प्रदान गर्नुहोस्। भगवान विष्णुले भन्नुभयो, तथास्तु, तिमीलाई महान तेजस्वी पुत्र प्राप्त हुनेछ। यति भनेर भगवान अन्तर्ध्यान हुनुभयो। केही समयपछि रानी पद्मिनीले एक अत्यन्त पराक्रमी पुत्र जन्माइन्। त्यसपछि उनी कार्तवीर्य अर्जुन अथवा सहस्रबाहु अर्जुन नामले प्रसिद्ध भए। उनी हजार हातको बल भएका महान राजा बने र समस्त पृथ्वीमा विजय भए। कथा समाप्त भएपछि भगवान श्रीकृष्णले युधिष्ठिरलाई भन्नुभयो, हे राजन, जो मानिस श्रद्धापूर्वक पद्मिनी एकादशीको व्रत गर्छ, कथा सुन्छ वा सुनाउँछ, उसका सबै पापहरू नष्ट हुन्छन्, उसले सुख, समृद्धि, सन्तान र अन्त्यमा मोक्ष प्राप्त गर्दछ। यो व्रत हजारौँ यज्ञ र तीर्थभन्दा पनि श्रेष्ठ मानिएको छ। यसरी भगवान श्रीकृष्णले युधिष्ठिरलाई पद्मिनी एकादशीको महात्म्य सुनाउनु भयो।
1: अध्यात्मज्योति 104.8 श्री इम्बे इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निःशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निःशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
2: टुगेदर वी डेलिभर।
3: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
4: ल, लिनुहोस्।
3: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो, होइन र साउजी?
4: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
3: स्वाद मात्र होइन प्रेम पस्कने।
5: स्वाद मात्र होइन प्रेम पस्कने।
6: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउने छ।
7: सिल्वर प्यालेस प्युखा कर्नर न्यू रोड, नेपाली हस्तकलामा समर्पित सिल्वर प्यालेस।
8: कहिले अय्या एकातिर, कहिले अर्कोतिर, दुखाइले जिन्दगीमा जहिले पनि तिर,
9: दुखाइ सहेर बस्नु पर्ने दिन अब गए। घुँडाको समस्या होस् वा कम्मरको पीडा, फ्रोजन शोल्डर होस् वा साइटिका, सबैको समाधान हो अर्थोबुस्ट। गन्धपुरा, बोस्वेलिया, नीलगिरी, अदुवा, कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थोबुस्टले ल्याउँछ छिटो राहत, त्यो पनि बिना साइड इफेक्ट।
8: अय्या भन्ने दिन गए, आराम छ अहिले, अर्थोबुस्ट रोजिकन राम्रो गरे मैले।
9: अर्थोबुस्ट, प्राकृतिक उपचार, छिटो राहत, दुखाइको अन्त्य, आनन्दको सुरुवात। अर्थोबुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ।
10: सम्पर्क 9808300007।
11: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
12: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
11: त्यसैले शुद्धता नै खोजौं।
13: जेजे ज्वेलर्स
14: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
10: जेजे ज्वेलर्स, बसन्तपुर न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि।
15: सम्पर्क नम्बर 5320411, 9802076888।
14: जे जे ज्वेलर्स, शुद्धताको पहिचान।
1: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।
0: पद्मिनी एकादशीले हामीलाई विष्णु भक्तिको केन्द्रमा लैजान्छ। भगवान विष्णु संरक्षणका देवता हुनुहुन्छ। उहाँको स्वरूपमा स्थिरता छ, करुणा छ र सृष्टिलाई सन्तुलन राख्ने क्षमता छ। जब जीवन बिखरिन थाल्छ, जब विचारहरू सरपष्ट हुन थाल्छन्, जब सम्बन्धहरूमा थकान आउन थाल्छ, तब भगवान श्री विष्णुको स्मरणले मनलाई एक ठाउँमा ल्याउँछ। त्यसैले पद्मिनी एकादशीमा विष्णु नाम स्मरण र विष्णुप्रतिको समर्पणको विशेष महत्व छ।

0: सूत्र समझदारी को सेतु एफएम अध्यात्म ज्योति
1: सिल्वर स्टेट सभी भन्दा पुरानो चांदी को एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँ
0: सूत्र समझदारी को सेतु एफएम अध्यात्म ज्योति
1: सिल्वर स्टेट सभी भन्दा पुरानो चांदी को एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरुको सेवामा निरन्तर लागिरहेका छौं। त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँहरुको विश्वास जित्न सफल भएका छौं।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरुका लागि
2: सिल्वर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरु
3: सिल्वर स्टेट धर्मपथ रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावला खेल फोन 42 23 745 र 42 33 556।
4: सुट त चिटिक्क छ नि, यही सिलाउनु भयो कि बाहिरको?
5: काठमाडौँमा राम्रो सिलाइको लागि प्रसिद्ध श्रेष्ठ टेलरिङमा नि
6: श्रेष्ठ टेलरिङ बाग बजार र चाबहिल।
7: एसई सकियो, अब रमाइलो सुरु भयो।
8: नेपाल टेलिकमले ल्यायो विशेष एसई।

0: ऑफर मात्र रु 20 मा प्रीपेड सिम कार्ड रु 9 रुपया 80 पैसा बैलेंस सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट वॉइस 500 एमबी डेटा 10 एसएमएस
1: अझै रमाइलो रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा 50 मिनट बोनस वॉइस 50 एसएमएस बोनस
0: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्
2: नेपाल टेलिकम राष्ट्रको संचार
3: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारु 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ शर्त तथा लागू हुने छ
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अहिले सुन्दै हुनुहुन्छ FM अध्यात्म ज्योति 104.8।
3: यो व्रतले एउटा अर्को गहिरो सन्देश पनि दिन्छ, त्यो हो धैर्य। अधिक मास आफैमा एक प्रकारको आध्यात्मिक विस्तार हो। जस्तो वर्षमा एकपटक मात्रै आउने अतिरिक्त समयले हामीलाई रोकिन, सोच्न र पुनर्विचार गर्न अवसर दिन्छ, त्यस्तै पद्मिनी एकादशीले पनि हामीलाई जीवनको गति अलिक कम गर्न भन्छ। सबै कुरामा हतार हुँदैन, सबै फल तुरुन्तै पाक्दैन, केही फलको स्वाद धैर्यपछि मात्रै आउँछ। साधनामा पनि यस्तै हुन्छ। आजको अलिकति जप, भोलिको अलिकति ध्यान, पर्सिको अलिकति संयम र बिस्तारै जीवन बदलिँदै जान्छ। शास्त्रीय परम्परामा एकादशीलाई पापचालन गर्ने, चित्त शुद्ध गर्ने र धर्म मार्गमा दृढ बनाउने तिथि मानिन्छ। तर यसको अर्थ केवल अपराध बोधले भरिनु होइन, यसको अर्थ हो आफूलाई सुधार्ने अवसर पाउनु। आदरणीय श्रोता, मानवीय जीवन त्रुटिविहीन हुँदैन। हामी कहिलेकाहीँ बोलाइमा, विचारमा, व्यवहारमा र निर्णयमा पनि चुक्छौँ। पद्मिनी एकादशी यस्तो दिन हो जहाँ हामी ती चुकहरूलाई स्वीकार्न सक्छौँ र त्यही स्वीकारोक्तिबाट पवित्र परिवर्तनको यात्रा सुरु हुन्छ।

0: मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। प्राकृतिक तत्वको यो ल्याक्सेटिभ महसुससँग हुन्छ तरल। एसआर फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
1: सम्पर्क 9800183।
2: चिराख्नेहरूको लागि उत्कृष्ट स्थान
3: क्याप्टेन रेग्मीज फार्म हाउसको बगैँचा बेलकोटगढी मदानपुर 9141
4: पिन नम्बर आएको छ। तपाईँको खाता अपडेट
5: हेलो
4: हजुर
5: म्यासेजमा आएको गुप तपाईँलाई दिएर प्रलोभन देखाएर ठगी सर। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
6: ल ल ल किन दिन्थे।
7: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
8: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
7: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी
8: र अरूलाई पनि जगाऊ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।
11: श्रोता अहिलेका युवा मानिसहरूसँग धेरै कुरा छन् तर मनसँग शान्ति कम छ। बाहिरी सुविधाले जीवन सजिलो त बनाएको छ तर भित्री सन्तोष अझै पनि खोजीमै छ। यही अवस्थामा पद्मिनी एकादशीको सन्देश झन अर्थपूर्ण हुन्छ। यो व्रतले हामीलाई सम्झाउँछ कि सुख र शान्ति एउटै कुरा होइन। सुख क्षणिक हुन सक्छ तर शान्ति गहिरो हुन्छ। सुखलाई बाहिरी कारणले पाउन सकिन्छ तर शान्ति आफ्नै अनुशासन श्रद्धा र चेतनाबाट मात्र जन्मिन्छ। पद्मिनी एकादशी यही शान्तिको खेती गर्ने सुवर्ण दिन हो। आदरणीय श्रोता पद्मिनी एकादशीमा उपवास गर्ने परम्परा केवल शरीरलाई कष्ट दिनका लागि होइन, त्यो शरीरलाई सम्झाउने अभ्यास हो कि ऊ मालिक होइन साधन मात्रै हो। शरीरलाई नियन्त्रणमा ल्याएपछि मन पनि बिस्तारै शान्त हुन थाल्छ अनि मन शान्त भएपछि ध्यान सम्भव हुन्छ। ध्यान सम्भव भएपछि मात्रै आत्म अनुभूति सम्भव हुन्छ। त्यसैले व्रत उपवास जप पूजा र सत्सङ्गको संयुक्त अभ्यासलाई आध्यात्मिक उन्नतिको सिँढी मानिन्छ। आदरणीय श्रोता आजको यो व्रतको विशेषता यसमा पनि छ कि यसले भक्तिलाई केवल भावना होइन अनुशासनमा रूपान्तरण गर्छ। धेरैले भक्ति भन्नासाथ भावुकता सम्झन्छन् तर साँचो भक्ति नियमिततामा प्रकट हुन्छ। बिहानको स्मरण दिनभरिको संयम वाणीको मर्यादा अरूप्रतिको सद्भाव र आत्माको मौनता यी सबै नै भक्ति हुन्। पद्मिनी एकादशीमा यही भक्ति कमल जस्तै फुल्छ। बाहिरबाट साधारण देखिए पनि भित्रबाट अत्यन्तै सुगन्धित। आदरणीय श्रोता यस दिनको अर्को सूक्ष्म सन्देश क्षमा हो। जब हामी व्रत बस्छौँ तब केवल पेटलाई होइन अहंकारलाई पनि थोरै विश्राम दिनुपर्छ। धेरै पटक हाम्रो समस्याको जरो बाहिर हुँदैन भित्र हुन्छ। क्रोध ईर्ष्या लोभ तुलना असन्तोष र भयले मनलाई भारी बनाइरहेका हुन्छन्। पद्मिनी एकादशीले ती सबैलाई केही समयका लागि रोक्न भन्छ। त्यस मौनतामा हामी आफ्नै आत्मासँग फेरि भेटिन्छौँ। आदरणीय श्रोता पद्मिनी एकादशीको वास्तविक महिमा त्यो बेला प्रकट हुन्छ जब हामी यसलाई केवल एउटा परम्परा भनेर टार्दैनौँ। जब हामी बुझ्छौँ कि व्रत भनेको केवल भोजन नखाने दिन होइन यो चेतनालाई उज्यालो बनाउने दिन हो। जब हामी बुझ्छौँ कि कमलको जस्तो जीवन भनेको हिलोबाट भाग्ने होइन हिलो बीचमा पनि निर्मल रहन सिक्ने हो। जब हामी बुझ्छौँ कि अधिक मासको यो पवित्र अवसर प्रकृतिको अतिरिक्त उपहार हो जसलाई हामीले व्यर्थ नबनाई आत्मिक उन्नतिमा रूपान्तरण गर्नुपर्छ। पद्मिनी एकादशीको व्रतले परिवारमा पनि शान्ति ल्याउन सक्छ, समाजमा पनि शुद्ध भावना फैलाउन सक्छ र व्यक्तिगत जीवनमा पनि अनुशासनको बीज रोप्न सक्छ। जब घरमा व्रतको दिन श्रद्धाको वातावरण बन्छ तब त्यो घर केवल बसोबासको ठाउँ रहँदैन साधनाको स्थल बन्छ। जब परिवारका सदस्यहरू मिलेर भगवान श्री विष्णुको स्मरण गर्छन् तब त्यो स्मरणले आपसी सम्बन्ध

स्वरहरूलाई पनि नरम र गहिरो बनाउँछ। आदरणीय श्रोता, पद्मिनी एकादशीको आशीर्वादले हाम्रो जीवनमा मौनता ल्याओस्, मौनताभित्र शुद्धता ल्याओस् र शुद्धताभित्र ईश्वर प्रेम जगाओस्। जीवनको बाटो कहिलेकाहीँ धुलोले भरिएको हुनसक्छ, तर कमलले हामीलाई देखाइरहेको छ कि धुलो बीच पनि सौन्दर्य सम्भव छ। त्यसै गरी भोग, व्यस्तता र सङ्घर्ष बीच पनि भक्ति सम्भव छ, शुद्धता सम्भव छ र मोक्षतर्फको यात्रा सम्भव छ। पद्मिनी एकादशीको पावन अवसरले हाम्रो मनलाई शीतल बनाओस्, हाम्रो व्रत श्रद्धा र साधना फलदायी बनोस्। भगवान श्री विष्णुको कृपा सदैव हाम्रो जीवनमा रहिरहोस्। पद्मिनी एकादशी व्रतको हार्दिक मङ्गलमय शुभकामना। जय श्रीमन्नारायण, जय श्रीहरि।

0: Jonti.
1: अध्यात्म ज्योति, अध्यात्म ज्योति।

आदरणीय श्रोता, यहाँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज। र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

सुपर प्यालेस विश्वसनीय सुरक्षित र भरपर्दो स्वदेशी श्रम र सिपबाट निर्मित आकर्षक डिजाइन का मिसावट रहित चाँदी का एक्सक्लुसिव गहना लगायत भाँडाहरू विवाह लगायत अन्य अवसर का लागि चाहिने चाँदी का सामानहरूको लागि सिल्वर प्यालेस न त ठगिने डर न मिसावटको चिन्ता हरेक सामानमा 100% शुद्धताको ग्यारेन्टी दिने एक मात्र सिल्वर प्यालेस पसल नम्बर 15 विशाल बजार न्यू रोड एवं प्युखा न्यू रोड होलसेल तथा रिटेल सेवा

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम।
1: जय श्री फुड्स प्रालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल, मंगलम सोनम चामल, मंगलम सोना स्टीम चामल, स्वाद र सन्तुष्टिको लागि।
2: कोइले आइया एकातिर कोइले अर्कोतिर दुखाइले जिन्दगीमा जहिले पनि तिर
3: दुखाइ सहेर बस्नुपर्ने दिन अब गए। घुँडाको समस्या होस् वा कम्मरको पीडा, फ्रोजन शोल्डर होस् वा साइटिका, सबैको समाधान हो अर्थोबुस्ट। गन्धपुरा, बोसवेलिया, नीलगिरी, अदुवा, कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थोबुस्टले ल्याउँछ छिटो राहत, त्यो पनि बिना साइड इफेक्ट।
2: आइया भन्ने दिन गए आराम छ अहिले, अर्थोबुस्ट रोजिकन राम्रो गरे मैले।
3: अर्थोबुस्ट प्राकृतिक उपचार, छिटो राहत, दुखाइको अन्त्य, आनन्दको सुरुवात। अर्थोबुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ।
4: सम्पर्क 9808300007।
5: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
6: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
5: त्यसैले शुद्धता नै खोजौं।
7: जेजे ज्वेलर्स
8: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
4: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि।
9: सम्पर्क नम्बर 5320411 9808788।
5: जे जे ज्वेलर्स शुद्धताको पहिचान।

0: सुन रो समझदारी को सेतु एफएम अध्यात्म ज्योति
1: सिल्वर स्टेट सभी भन्दा पुरानो चांदी को एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँ को सेवा में निरंतर लगी रहेका छौं। त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँ को विश्वास जित्ना सफल भएका छौं।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधि बाट आफ्नै कारखाना में निर्मित बिना रसायन का पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्य का लागि चाहिने यहाँले चाहे बमोजिम का चांदी का हरेक प्रकार का सामग्री लगायत गिफ्ट आइटम का लागि
2: सिल्वर स्टेट एउटै छाना मुनि चांदी का सबै सामानहरू।
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजार को अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
4: सुट त चिटिक्क छ नि, यही सिलाउनु भयो कि बाहिरको?
5: काठमाडौँमा राम्रो सिलाइको लागि प्रसिद्ध श्रेष्ठ टेलरिङमा नि
6: श्रेष्ठ टेलरिङ बाग बजार र चाबहिल।

0: मन शान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा सन्देशहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: किलाउन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
2: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: श्री इन्वेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
2: टुगेदर वी डेलिभर।
3: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे SR Lax। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो लेक्सिटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल, पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
4: क्याप्टेन रेग्मीज फार्म हाउस।
5: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
4: क्याप्टेन रेग्मीज फार्म हाउस,
5: पौराणिक नुवाकोट दरबार र बेलकोट घडी सँगै
4: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने।
5: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
4: सेमिनार गोष्ठीका लागि उपयुक्त
5: स्कुल कलेजबाट एजुकेसन टुरमा

0: खाताले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
1: धेरै समय मोबाइल चलाएपछि क्या
0: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
1: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
0: ए, त्यसो भए जोगिन के गर्ने त?
1: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर हेर्ने टाढा 20 फिट जति, बुझिस्?
0: बुझेँ।
1: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: FM अध्यात्म ज्योति, शांति रेडियो।

0: झूले यहाँ सुंदर FM और ज्योति।
1: अध्यात्म ज्योति।

आदरणीय श्रोता, यहाँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज। र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

48.

0: FM is a 104.8 megahertz. Yeah, I'm eating. I'm full for now. Is it me fit?
1: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जुको चौक, काठमाडौँ।
2: टुगेदर वी डेलिभर।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास

0: खेलौन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: Four eight.

0: सिल्भर प्यालेस विश्वसनीय सुरक्षित र भरपर्दो स्वदेशी श्रम र सिपबाट निर्मित आकर्षक डिजाइनका मिसावट रहित चाँदीका एक्सक्लुसिभ गहना लगायत भाँडाहरू विवाह लगायत अन्य अवसरका लागि चाहिने चाँदीका सामानहरूको लागि सिल्भर प्यालेस न त ठगिने डर न मिसावटको चिन्ता हरेक सामानमा 100% शुद्धताको ग्यारेन्टी दिने एक मात्र सिल्भर प्यालेस पसल नम्बर 15 विशाल बजार न्यू रोड एवं प्युखा न्यू रोड होलसेल तथा रिटेल सेवा
1: हरेक सियो धागो र टाकसँग जोडिएको हुन्छ एउटा कथा कथा परम्पराको कथा सिप र सुन्दरताको पुस्तौंदेखि बुनिएको पहिचानको र ती पहिचानको आकार दिने कल्पनाको
2: विगत 50 वर्षदेखि यी कल्पनालाई यथार्थमा परिणत गर्दै सर्वप्रिय लोकप्रिय सबैमा मन नबस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर
1: श्रेष्ठ टेलरिङ सेन्टर सिन्स 1975
3: साउजी मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न
4: ल लिनुहोस्
3: होइन सेतो बोरा छ त पहिले हरियो बोरा थियो होइन र साउजी
4: लौ तपाईँलाई थाहा छैन अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ दुवै बोराको चामल उही मूल्य उही गुणस्तर र उही स्वादको हो तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु हजुर जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ साथै प्रत्येक बोरामा आकर्षक उपहार भान्साघर लङ रेन्ज चामल
3: स्वाद मात्र होइन प्रेम पस्कने
5: स्वाद मात्र होइन प्रेम पस्कने
6: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो
7: जहाँ हेर्यो त्यहाँ मिसावट छ
6: त्यसैले शुद्धता नै खोजौं जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन सुन चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्
8: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि
9: सम्पर्क नम्बर 5320411 9802076888
6: जे जे ज्वेलर्स शुद्धताको पहिचान
10: पिक्सी ब्रान्डको अन्तर्राष्ट्रिय स्तरका उत्पादनहरू
11: उच्च स्तरीय 100% सुतीबाट निर्मित पसिना सोच्ने हलुका टिकाउ र मुलायम इनरवेयर
10: जेन्ट्सको लागि पिक्सी सुपर कुल भेस्ट

0: खानाका परिकारहरू,
1: सेमिनार गोष्ठीका लागि उपयुक्त
0: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान।
1: क्याप्टेन रेग्मीज फार्म हाउस, कम्तानको बगैंचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
0: सम्पर्क नम्बर
1: 9141470164,
0: 9832545 54,
1: 9849528781।
2: One oh four eight.

48.

आदरणीय श्रोता सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

0948.

0: 248.
1: श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
2: टुगेदर वी डेलिभर।
3: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
4: सिल्भर प्यालेस, प्युखा कर्नर, न्यू रोड, ग्लोबल ब्याङ्क सँगै नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।

0: 1048.
1: सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदीको एक मात्र सोरुम
2: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
2: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
4: श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
5: टुगेदर वी डेलिभर।

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: खिलौन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: One oh four eight.

0: सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स प्राकृतिक र भरपर्दो समाधान, कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
1: क्याप्टेन रेग्मीज फार्म हाउस।
2: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
1: क्याप्टेन रेग्मीज
0: वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
1: क्याप्टेन रेग्मीज फार्म हाउस।
2: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
1: क्याप्टेन रेग्मीज फार्म हाउस।
2: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
1: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
2: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
1: सेमिनार गोष्ठीका लागि उपयुक्त
2: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
1: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैंचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
2: सम्पर्क नम्बर
1: 9141470164,
2: 9832345054,
1: 9849527781।
3: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
4: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
3: त्यसैले शुद्धता नै खोजौं। जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
5: जेजे ज्वेलर्स, बसन्तपुर।

आदरणीय श्रोता सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736। सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदीको एकमात्र शोरूम
1: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
0: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि फोन नम्बर 4227345423355।
2: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
3: टुगेदर वी डेलिभर।
4: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
5: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
4: त्यसैले शुद्धता नै खोजौँ।
6: जेजे ज्वेलर्स
0: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
7: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि।
8: सम्पर्क नम्बर 5320411 98026788।
0: जे जे ज्वेलर्स शुद्धताको पहिचान।
9: One oh four eight.

0: 1048.
1: सिल्वर स्टेट सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम
2: सिल्भर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
1: सिल्भर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री, विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
2: सिल्भर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरू।
3: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
4: सुट त चिटिक्क छ नि, यही सिलाउनु भयो कि बाहिरको?
5: काठमाडौँमा राम्रो सिलाइको लागि प्रसिद्ध श्रेष्ठ टेलरिङमा नि
6: श्रेष्ठ टेलरिङ बाग बजार र चाबहिल।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

खेलौन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।

0: 248.
1: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाई पछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता कोही कता, परिवर्तन धेरै कुरामा भएछ। तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल, स्वाद आज पनि उस्तै।
2: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
3: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
4: क्याप्टेन रेग्मीज फार्म हाउस।
5: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
4: क्याप्टेन रेग्मीज फार्म हाउस।
5: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
4: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
5: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
4: सेमिनार गोष्ठीका लागि उपयुक्त
5: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
4: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैंचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
5: सम्पर्क नम्बर
4: 9141470164,
5: 9032345054,
4: 9849528781।
0: One oh four eight.

आदरणीय श्रोता, यहाँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज। र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार

0: FM AG 104.8 MHz. इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।

0: ಸಾವೇಲ್ ಸುಚ್ಚೆ ಪಾಠ
1: FM अध्यात्म ज्योति का लोकप्रिय कार्यक्रम प्रायोजन गर्न अथवा यहाँ को सेवा वा उत्पादन को विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नंबर 9841289820 मोबाइल नंबर 9841289820 मा संपर्क गर्न सक्नुहुनेछ।

0: के तपाईलाई पूँजीको आवश्यकता छ? साना मझौला तथा लघु उद्योग व्यापार व्यवसाय स्थापना एवं विस्तार गर्न चालू पूँजी तथा स्थिर पूँजीमा हामी सरल ब्याज दर छिटो छरितो तरिकाले लगानी गर्दछौ। सम्पर्क श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, चारखाल गुर्जुको चौर, दिल्ली बजार। फोन नम्बर 4422-0384-4415-344।
1: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउने छ।
2: सिल्वर प्यालेस, प्युखा कर्नर, न्यू रोड, नेपाली हस्तकलामा समर्पित सिल्वर प्यालेस।
0: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: जाओ ना जाओ
1: आओ तो आओ श्रेष्ठ टेलर।

0: सेवामा निरन्तर लागिरहेका छौँ विगत दुई दशकदेखि। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
1: सिल्भर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री, विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
0: सिल्भर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
1: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि। फोन नम्बर 4227345423355।
2: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरिरहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
3: टुगेदर

0: 1048.
1: Thank you.

सम्मानित श्रोता, अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको दिवा सेवाको कार्यक्रमहरू सुन्दै हुनुहुन्छ। एकैछिन समयतर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार दिनको ठिक

0: गोल्ड पैलेस, शुक्रपथ न्यू रोड काठमांडू, फोन नंबर 42 43 736।
1: सौंदर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौंदर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
0: सिल्वर प्यालेस प्युखा कर्नर न्यू रोड, नेपाली हस्तकलामा समर्पित सिल्वर प्यालेस।
2: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: गोल्ड पैलेस सुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: एफएम अध्यात्म ज्योति का लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: 12.8 MHz.
1: FMAJ 104.8 MHz मा यहाँहरू अहिले मनोरञ्जन लिँदै हुनुहुन्छ केही नेपाली चलचित्रका गीतहरूबाट।

0: अध्यात्म ज्योति 104.8 MHz।
1: एफएमएजे 104.8 MHz मा यहाँहरू अहिले मनोरञ्जन लिँदै हुनुहुन्छ केही नेपाली चलचित्रका गीतहरूबाट।

0: गोल्ड पैलेस सुक्रपत न्यू रोड काठमांडू फोन नंबर 42 43 736। सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदीको एकमात्र शोरूम
1: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत 2 दशकदेखि। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
0: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि फोन नम्बर 4227345423356।
2: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: यहाँहरू अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।
1: एफएम एजे 104.8 मेगाहर्जमा यहाँहरू अहिले मनोरञ्जन लिँदै हुनुहुन्छ केही नेपाली चलचित्रका गीतहरूबाट।

आदरणीय श्रोता अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको दिवा सेवाको कार्यक्रमहरू सुन्दै हुनुहुन्छ। एकैछिन समयतर्फ ध्यान दिनुहोस्, यस बेला हाम्रो स्टुडियोको घडी अनुसार दिनको 6:00।

0: गोल्ड प्यालेस, शुक्रपथ न्यू रोड काठमाडौँ। फोन नम्बर 42 43 736।
1: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
0: सिल्भर प्यालेस प्युखा कर्नर न्यू रोड नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।
2: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: अहानिता कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि
1: सिल्भर स्टेट धर्मपथबाट थाहा छ त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन् अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुको साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्
2: हजुर विवाह व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट सम्पर्क सिल्भर स्टेट धर्मपथ काठमाडौँ फोन नम्बर 4223745 शाखा शुक्रपथ विशाल बजारको अगाडि
3: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ
4: सिल्भर प्यालेस प्युखा कर्नर न्यू रोड नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस

0: बोले क्या तो फिल्म हेर्दा खेरि बोले भनौ न
1: मिति गङ्गुदी मङ्स

0: जाओ
1: आओ तो आओ श्रेष्ठ टेलरिंग
0: या बेबी या
2: सिल्वर स्टेट सभी भन्दा पुरानो चांदी को एकमात्र शोरूम
3: सिल्वर स्टेट यहाँहरुको सेवामा निरन्तर लागिरहेका छौं विगत दुई दशक देखि त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँहरुको विश्वास जित्न सफल भएका छौं
2: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरुका लागि
3: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरु
2: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि फोन नम्बर 4227545356

0: गोल्ड पैलेस, सुक्रपथ न्यू रोड काठमांडू, फोन नंबर 42 43 736।
1: एफएम अध्यात्म ज्योति का लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादन को विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

आदरणीय श्रोता, अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको दिवा सेवाको कार्यक्रमहरू सुन्दै हुनुहुन्छ। एकैछिन समयतर्फ ध्यान दिनुहोस्, यस बेला हाम्रो स्टुडियोको घडी अनुसार दिनको ठिक

0: सहेर बस्नुपर्ने दिन अब गए। घुँडाको समस्या होस् वा कम्मरको पीडा, फ्रोजन शोल्डर होस् वा साइटिका, सबैको समाधान हो अर्थोबुस्ट। गन्धपुरा, बोसवेलिया, नीलगिरी, अदुवा, कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थोबुस्टले ल्याउँछ छिटो राहत, त्यो पनि बिना साइड इफेक्ट।
1: आइया भने दिन गए आराम छ अहिले, अर्थोबुस्ट रोजिकन राम्रो गरे मैले।
0: अर्थोबुस्ट, प्राकृतिक उपचार, छिटो राहत, दुखाइको अन्त्य, आनन्दको सुरुवात। अर्थोबुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ।
2: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जुको चौक, काठमाडौँ।
3: टुगेदर वी डेलिभर।
4: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
5: सिल्भर प्यालेस, प्युखा कर्नर, न्यू रोड, ग्लोबल ब्याङ्क सँगै।

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: पिक्सी ब्रांड को अंतरराष्ट्रीय स्तर का उत्पादन
2: उच्च स्तरीय 100% सूती बाट निर्मित पसिना सोच्ने हलुका टिकाऊ र मुलायम इनरवेयर
1: जेन्ट्स को लागि पिक्सी सुपर कुल भेस्ट ब्रिफ्स र पिक्सी गिलेक्स भेस्ट लेडिज को लागि पिक्सी फेमिनेक्स कैमिसोल र ब्लोमर
3: पिक्सी फर द कम्फर्टेबल यू।
4: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
5: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
4: त्यसैले शुद्धता नै खोजौं।
6: जेजे ज्वेलर्स
7: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
8: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड बैंक मुनि।
9: सम्पर्क नम्बर 5320411 98026788।
10: जे जे ज्वेलर्स शुद्धताको पहिचान।

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास

0: सबैतिर हडबल। कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
1: आहा निता, कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि?
2: सिल्भर स्टेट धर्मपथबाट, थाहा छ? त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन्। अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुका साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्।
3: हजुर, विवाह, व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट। सम्पर्क
4: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।

आदरणीय श्रोता, यहाँ अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकै क्षण समय तर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घड़ी अनुसार

0: सहेर बस्नुपर्ने दिन अब गए। घुँडाको समस्या होस् वा कम्मरको पीडा, फ्रोजन शोल्डर होस् वा साइटिका, सबैको समाधान हो अर्थोबुस्ट। गन्धपुरा, बोस्वेलिया, नीलगिरी, अदुवा, कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थोबुस्टले ल्याउँछ छिटो राहत, त्यो पनि बिना साइड इफेक्ट।
1: अइया भन्ने दिन गए आराम छ अहिले, अर्थोबुस्ट रोजिकन राम्रो गरे मैले।
0: अर्थोबुस्ट, प्राकृतिक उपचार, छिटो राहत, दुखाइको अन्त्य, आनन्दको सुरुवात। अर्थोबुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ।
2: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जुको चौक, काठमाडौँ।
3: टुगेदर वी डेलिभर।
4: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार
5: पिक्सी ब्रान्डको अन्तर्राष्ट्रिय स्तरका उत्पादनहरू,
6: उच्च स्तरीय 100% सुतीबाट निर्मित, पसिना सोच्ने हलुका टिकाउ र मुलायम इनरवेयर,
5: जेन्ट्सको लागि पिक्सी सुपर कुल भेस्ट ब्रिफ्स र पिक्सी गिलेक्स भेस्ट, लेडिजको लागि पिक्सी फेमिनेक्स क्यामिसोल र ब्लोमर।
7: पिक्सी फर द कम्फर्टेबल यू।
8: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
9: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
8: त्यसैले शुद्धता नै खोजौं। जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्शन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
10: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि।
11: सम्पर्क नम्बर 5320411, 9802076888।
8: जे जे ज्वेलर्स, शुद्धताको पहिचान।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: अनिता, कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि?
1: सिल्भर स्टेट धर्मपथबाट, थाहा छ? त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन्। अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुका साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्।
2: हजुर, विवाह, व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट। सम्पर्क
3: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावला खेल। फोन 42 23 745 र 42 33 556।
4: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।

आदरणीय श्रोता, यहाँ अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकै क्षण समय तर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घड़ी अनुसार साँझको

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जीको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: कहिले अय्या एकातिर, कहिले अर्कोतिर, दुखाइले जिन्दगीमा जहिले पनि पिर,
3: दुखाइ सहेर बस्नु पर्ने दिन अब गए। घुँडाको समस्या होस् वा कम्मरको पीडा, फ्रोजन शोल्डर होस् वा साइटिका, सबैको समाधान हो अर्थोबुस्ट। गन्धपुरा, बोस्वेलिया, नीलगिरी, अदुवा, कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थोबुस्टले ल्याउँछ छिटो राहत, त्यो पनि बिना साइड इफेक्ट।
2: अय्या भने दिन गए आराम छ अहिले, अर्थोबुस्ट रोजिकन राम्रो गरे मैले।
3: अर्थोबुस्ट, प्राकृतिक उपचार, छिटो राहत, दुखाइको अन्त्य, आनन्दको सुरुवात। अर्थोबुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ।
4: मेरो सासू आमा गाउँबाट आउनु भएको, खाना खान पटक्कै नमान्ने, जहिले पनि गाउँको जस्तो खाना मात्र भन्ने। हुन पनि हो, खानामा गाउँको जस्तो स्वाद यहाँ कहाँ पाउनु। तर जब मैले जयश्रीको शुभ लगन र माइतीघर चामल प्रयोग गर्न थाले, घरमा कसैलाई पनि खाना खान करै गर्नु पर्दैन।
5: जयश्री फुड्स प्रणालीद्वारा उत्पादित झलक, शुभ लगन र माइती घर चामल, स्वाद र सन्तुष्टिको लागि।
6: पिक्सी ब्रान्डको अन्तर्राष्ट्रिय स्तरका उत्पादनहरू,
7: उच्च स्तरीय 100% सुतीबाट निर्मित, पसिना सोच्ने हलुका, टिकाउ र मुलायम इनरवेयर,
6: जेन्ट्सको लागि पिक्सी सुपर कुल भेस्ट ब्रिफ्स र पिक्सी गिलेक्स भेस्ट, लेडिजको लागि पिक्सी फेमिनेक्स क्यामिसोल र ब्लोमर।
8: पिक्सी फर द कम्फर्टेबल यू।
9: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
10: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
9: त्यसैले शुद्धता नै खोजौं। जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
8: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि।
11: सम्पर्क नम्बर 5320411, 9802076888।
9: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।
0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

0: सूत्र समझदारी को सेतु FM अध्यात्म ज्योति।
1: सौंदर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौंदर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
2: सिल्भर प्यालेस, प्युखा कर्नर, न्यू रोड, ग्लोबल बैंक।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: सिल्वर स्टेट सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम
1: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत दुई दशकदेखि त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू
2: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल फोन 42 23 745 र 42 33 556
3: कब्जियत ग्यास अपच यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन् मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन अन्तत मैले रोजे एसआर ल्याक्स 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण एसआर ल्याक्स प्राकृतिक र भरपर्दो समाधान कब्जियत ग्यास अपच र अम्ल पित्तको लागि मेक योर डे ह्याप्पी एन्ड जोयफुल पेट स्वस्थ जीवन सरल एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ

आदरणीय श्रोता यहाँहरू अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार साँझको ठिक

अध्यात्म ज्योति प्रस्तुत गर्दछ कार्यक्रम भक्ति संध्या। नमस्कार आदरणीय श्रोता, स्वागत अनि अभिवादन कार्यक्रम भक्ति संध्यामा। आज बुधबार अहिले 8 बजेसम्म यहाँहरूले सुन्न सक्नुहुनेछ आज बिहानको कार्यक्रम अनुरोध भजन संगीतमा प्रसारित भजनहरूको पूर्ण अंश।

0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैंभरि।
1: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जुको चौक, काठमाडौँ।
2: टुगेदर वी डेलिभर।
3: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
2: ल, लिनुहोस्।
3: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो, होइन र साउजी?
2: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
3: स्वाद मात्र होइन, प्रेम पस्कने।

0: तैर बस्नुपर्ने दिन अब गए। घुँडाको समस्या होस् वा कम्मरको पीडा, फ्रोजन शोल्डर होस् वा साइटिका, सबैको समाधान हो अर्थ बुस्ट। गन्धपुरा, बोसवेलिया, नीलगिरी, अदुवा, कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थ बुस्टले ल्याउँछ छिटो राहत, त्यो पनि बिना साइड इफेक्ट। अर्थ बुस्ट, प्राकृतिक उपचार, छिटो राहत, दुखाइको अन्त्य, आनन्दको सुरुवात। अर्थ बुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ।
1: सम्पर्क 9808300007।
2: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
3: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
2: त्यसैले शुद्धता नै खोजौँ।
4: जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
1: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि।
5: सम्पर्क नम्बर 5320411, 9802076888।
4: जे जे ज्वेलर्स, शुद्धताको पहिचान।
6: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

आदरणीय श्रोता, यहाँहरू अहिले कार्यक्रम भक्ति सन्ध्या सुन्दै हुनुहुन्छ। अब एकैछिनको यी व्यावसायिक सन्देशहरू पश्चात कार्यक्रममा भजनहरूको श्रृङ्खला जारी नै रहनेछ।

0: सूत्र समझदारी को सेतु FM अध्यात्म ज्योति
1: सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदी को एक मात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरुको सेवामा निरन्तर लागिरहेका छौं। त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँहरुको विश्वास जित्न सफल भएका छौं।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरुका लागि
2: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरु।
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
4: हरेक सियो धागो र टाकसँग जोडिएको हुन्छ एउटा कथा। कथा परम्पराको, कथा सिप र सुन्दरताको, पुस्तौंदेखि बुनिएको पहिचानको र ती पहिचानको आकार दिने कल्पनाको।
5: विगत 50 वर्षदेखि यी कल्पनालाई यथार्थमा परिणत गर्दै सर्वप्रिय लोकप्रिय सबैमा मनमा बस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर।
4: श्रेष्ठ टेलरिङ सेन्टर सिन्स 1975।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम।
1: जय श्री फूड्स प्रालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल, मंगलम सोनम चामल, मंगलम सोना स्टीम चामल, स्वाद र सन्तुष्टिको लागि।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: किलाउन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: एसई सक्यो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा सन्देशहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो।

0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।
1: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाई पछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता परिवर्तन धेरै कुरामा भएछ, तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल स्वाद आज पनि उस्तै।
2: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
3: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
4: टुगेदर वी डेलिभर।
5: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
6: सम्पर्क 98 0 18 30 0 0 7।

0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैं भरी।
1: कैप्टन रेग्मीज फार्म हाउस।
2: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
1: क्याप्टेन रेग्मीज फार्म हाउस,
2: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
1: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
2: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
1: सेमिनार गोष्ठीका लागि उपयुक्त
2: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
1: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैंचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
2: सम्पर्क नम्बर
1: 9141470164,
2: 9032345 54,
1: 9849527781।
3: नमस्ते डाक्टर सर।
4: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
4: हो नि, बालबालिकाको

त आदरणीय श्रोता, आजको लागि कार्यक्रम भक्ति सन्ध्या यति नै। अहिले साँझको 8 बज्दैछ। हाम्रो यो आध्यात्मिक यात्रा जारी नै रहनेछ। कार्यक्रम सुन्दै रहनुहोला। म सभ्यता तिवारी भने अहिलेको लागि बिदा हुन्छु। नमस्कार।

आदरणीय श्रोता यहाँहरू अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार साँझको ठिक

आदरणीय श्रोता, आज हामी पवित्र पुरुषोत्तम महिनाको 11 दिनमा छौँ। अब प्रस्तुत छ श्री पुरुषोत्तम मास महात्म्यको 11 अध्याय।

आदरणीय श्रोता, पवित्र ग्रन्थ र प्राचीन इतिहासको महिमा गाउँदै महाज्ञानी सुतजी सोनक आदि ऋषिहरूलाई कथा सुनाउनुहुन्छ। यसै क्रममा उहाँ बद्रिका आश्रमको त्यो दिव्य संवादको वर्णन गर्नुहुन्छ जहाँ देवर्षि नारदले सम्पूर्ण जगतको कल्याणका लागि भगवान नारायणसँग प्रश्न गरिरहनु भएको छ। देवर्षि नारदले परम श्रद्धापूर्वक विनय गर्दै भन्नुभयो, हे मुने, हे सर्वज्ञ नारायण, हजुरको मुखारविन्दबाट पुरुषोत्तम मासको अद्भुत महिमा सुन्दा मेरो हृदय तृप्त भएको छैन। ती मेधावी ऋषिकी अनाथ पुत्रीले वनमा गएर कस्तो प्रकारको तपस्या गरिन्। ठूला ठूला सिद्ध मुनिहरूका लागि पनि जुन कुरा सर्वथा कठिन र दुर्लभ मानिन्छ, त्यस्तो कुन उग्र साधन उनले अपनाइन्? कृपा गरेर मलाई विस्तारपूर्वक बताइदिनुहोस्। नारदजीको यस्तो जिज्ञासु र कल्याणकारी प्रश्न सुनेपछि भगवान श्रीमन नारायणले मन्द मुस्कुराउँदै भन्नुभयो, हे नारद, ध्यान दिएर सुन। ती अनाथ बालिकाले वनमा गएर साक्षात सनातन भगवान शिवको अत्यन्तै उग्र र घोर तपस्या सुरु गरिन्। उनी उनै महादेवको ध्यानमा मग्न भइन् जसको स्वरूप परम दिव्य, अलौकिक र ब्रह्माण्डकै आश्रय स्वरूप छ। उनले भगवान शिवको ध्यान गरिन् जसको शरीरमा विषालु सर्पहरू नै सुन्दर आभूषण बनेर सजिएका छन्। नन्दी र भृङ्गी जस्ता परम आत्मीय भक्तहरू जसको निरन्तर सेवामा तत्पर रहन्छन्। साङ्ख्य शास्त्रका 24 तत्त्व र प्रकृतिमा व्याप्त तिनै गुण सत्व, तम, रजले दिव्य स्तुति गरिरहन्छन्। अणिमा महिमा जस्ता महा 8 सिद्धिहरू जसको चरणमा सुशोभित छन्। प्रकृतिको विशाल जटा मुकुट जसको शिरमा छ र निधारमा दिव्य अर्धचन्द्र चम्किरहेको छ। उनी औडरदानी आशुतोष शिवलाई आफ्नो एकमात्र लक्ष्य बनाएर ती कन्याले आफ्नो कोमल शरीरलाई अत्यन्त कठोर तपस्याको आगोमा होमिन्। भगवान नारायणले कथाको प्रसङ्गलाई अगाडि बढाउँदै नारदजीले भन्नुभयो, हे देवर्षि, ती मुनिकन्याको तपस्याको पद्धति, समय र ऋतु अनुसार झनझन भयानक र कष्टकर हुँदै गयो। समयको चक्र घुम्दै जाँदा धरतीमा ग्रीष्म ऋतुको आगमन भयो। आकाशबाट सूर्यदेवले अग्निको वर्षा गरिरहेका थिए र पुरै धरती तातो भुङ्रो जस्तै जलिरहेको थियो। यस्तो कडा गर्मीमा पनि ती कन्याले आफ्नो चारैतर्फ ठुला ठुला अग्नि आगोको धुनी बालेर बसिरहेकी थिइन्। माथिबाट साक्षात सूर्यको प्रचण्ड ताप र चारैतिर बलिरहेको अग्निको रापको बीचमा बसेर उनले पञ्चाग्नि तप सुरु गरिन्। यसरी चारैतिर आगो र माथि सूर्यको बीचमा बस्नु साधारण मानिसका लागि एक छेड पनि सम्भव हुँदैन थियो, तर उनले आफ्नो मनलाई पूर्ण रूपमा एकाग्र बनाएर यो दुष्कर कार्य सम्पादन गरिन्। उनको निष्ठा र दृढता हिमाल जस्तै अटल थियो। भगवान नारायणले कथालाई निरन्तर अगाडि बढाउँदै भन्नुभयो, हे नारद, जब समयको चक्र घुम्दै हेमन्त र शिशिर ऋतुको आगमन भयो, तब प्रकृतिको स्वरूप पूर्ण रूपमा बदलियो। चारैतिर चिसो हावा चल्न थाल्यो। हिमालबाट आउने सिरोटोले मानिसको शरीर काप्ने गर्थ्यो र पानी हिउँ जस्तै चिसो र कठोर हुन्थ्यो। यस्तो अवस्थामा ती कन्याले आफ्नो तपस्याको नियममा परिवर्तन गरिन्। उनी त्यो जाडोमा आश्रम नजिकै रहेको अत्यन्तै चिसो जलभित्र गइन् र पानीभित्र उभिएर तपस्या गर्न थालिन्। उनको पुरै शरीर पानी मुनि हुन्थ्यो, केवल उनको मुख मात्र जलको सतहभन्दा माथि देखिन्थ्यो। पानीमाथि तैरिएको उनको त्यो मलिन अनुहार जलमा फुलेको कमल फूल जस्तै शोभायमान देखिन्थ्यो। चिसोले शरीर निलो हुन्थ्यो, ओठ काँप्थे, तर उनको ध्यान केवल शिवको चरणमा लागिरहन्थ्यो। आदरणीय श्रोता, भगवान नारायणले भन्नुभयो, ती नारद, ती कन्याको यस्तो अभूतपूर्व र उग्र तपस्या देखेर स्वर्गका राजा इन्द्र महाचिन्तामा परे। जब जब धरतीमा कसैले यस्तो घोर तप गर्छ, तब तब इन्द्रलाई आफ्नो स्वर्गको आसन खोसिने डरले सताउने गर्छ। उनले सोच्न थाले कि एउटी सानी बालिकाले यति धेरै कष्ट किन सहिरहेकी छिन्, उनको उद्देश्य के हो।
हे नारद, यही वृत्तान्त द्वापर युगमा साक्षात भगवान श्रीकृष्णले काम्यक वनमा पाण्डु पुत्र अर्जुनलाई सुनाउनु भएको थियो। श्रीकृष्णले अर्जुनलाई भन्नुभयो, हे अर्जुन, समस्त देवताहरू र महान ऋषि मुनिहरूले समेत सराहना गर्न योग्य यस्तो उग्र तपस्यामा प्रवृत्त भएकी ती ऋषि कन्यालाई वनमा यसरी नै साधना गर्दा गर्दै दिव्य 9000 वर्ष बितिसकेको थियो। 9000 वर्षसम्म उनले भोक, प्यास, जाडो र गर्मीको अलिकति पनि प्रभाव नगरी केवल एकहोरो रूपमा महादेवको आराधना गरिरहिन्। भगवान श्रीकृष्णले काम्यक वनमा अर्जुनलाई अगाडि भन्नुभयो, हे पाण्डु पुत्र, जब ती कन्याको तपस्याको अवधि 9000 वर्ष पुरा भयो तब उनको निष्ठा, धैर्य र कष्ट देखेर माता पार्वतीका पति साक्षात भगवान शंकर अत्यन्तै प्रसन्न हुनुभयो। उहाँले ती कन्यालाई दर्शन दिने निश्चय गर्नुभयो र आफ्नो त्यो अगोचर परम दिव्य रूप उनको अगाडि प्रकट गर्नुभयो। आदरणीय श्रोता, भगवान शिवको त्यो अलौकिक र प्रकाशमय रूपलाई देख्ने बित्तिकै ती कन्याको जीवनमा एउटा चमत्कारिक परिवर्तन आयो। उनी झट्ट आफ्नो आसनबाट उठेर उभिन्। 9000 वर्षको भोक र प्यासका कारण उनको शरीर, जुन एउटा सुकेको काठ जस्तै दुर्बल र जीर्ण भएको थियो, साक्षात शिवको अङ्गको हावा र प्रकाश पर्ने बित्तिकै मानौ उनको देहमा नयाँ प्राण पलाएर आयो। उनको त्यो कुरूप र सुकेको शरीर सोही क्षण अत्यन्त हृष्टपुष्ट, सुन्दर र तेजस्वी भयो। ईश्वरको प्रत्यक्ष सानिध्यले उनको शारीरिक कष्टलाई एकै पलमा मेटाइदियो। भगवान श्रीकृष्णले कथालाई अगाडि बढाउँदै भन्नुभयो, हे अर्जुन, आफ्नो शरीरमा नयाँ ऊर्जा पाएपछि ती बालिकाले अत्यन्तै विनम्र भएर भगवान श्री शंकरको चरणमा साष्टाङ्ग दण्डवत नमस्कार गरिन्। उनले सम्पूर्ण विश्वका वन्दनीय र पूजनीय श्री शिवको आफ्नो मनभित्रबाटै मानसोपचार, मनका भावनाहरूद्वारा गरिने उत्तम पूजा विधिले पूजन गरिन्। उनले मनमनै महादेवलाई दिव्य गङ्गाजलले स्नान गराइन्, चन्दनको लेप लगाइन्, बेलपत्र र धतुरका फूलहरू चढाएर आरती गरिन्। यो भावपूर्ण मानसिक पूजा सम्पन्न गरेपछि उनी आफ्ना दुवै हात जोडेर गदगद वाणीमा भगवान आशुतोषको दिव्य स्तोत्रद्वारा स्तुति गर्न थालिन्। उनको स्वरमा 9000 वर्षको साधनाको गम्भीरता र ईश्वरलाई पाउँदाको आनन्द स्पष्ट रूपमा झल्कन्थ्यो। आदरणीय श्रोता, भगवान नारायणले बद्रिका आश्रममा नारदजीसँग यो कथालाई जोड्दै भन्नुभयो, हे नारद, जब ती मेधावी ऋषिकी तपस्विनी कन्याले भगवान श्री शंकरको सुन्दर स्तुति गरेर शान्त भइन् तब त्यहाँको वातावरण एकदमै शान्त र पवित्र भयो। उनको त्यो महाउग्र तपस्या र निष्कपट हृदयबाट गरिएको स्तोत्र सुनेर साक्षात भोलेनाथ महादेवको मन पग्लियो। उहाँको अनुहारमा एउटा दिव्य र प्रसन्नताको चमक देखियो र भगवान सदाशिवले अत्यन्तै मधुर र कल्याणकारी स्वरमा भन्नुभयो, हे तपस्विनी, हे सुपुत्री, तिम्रो यो कठिन साधनाबाट म पूर्ण रूपमा सन्तुष्ट छु। तिम्रो कल्याण होस्। तिम्रो मनमा जुन कामना छ त्यो मनोवाञ्छित वर मसँग माग। म तिमीलाई जे मागे पनि दिन तयार छु। आदरणीय श्रोता, कथा प्रसङ्गलाई अगाडि बढाउँदै भगवान नारायणले भन्नुभयो, भगवान शिवको मुखारविन्दबाट वरदान माग्ने यस्तो अमूल्य वचन सुनेपछि ती कुमारी महाआनन्दमा मग्न भइन्। उनको खुसीको सीमा रहेन। उनले आफ्नो अनाथपन र एक्लोपनलाई सम्झिँदै प्रसन्न हुनुभएका शिवजीसँग आफ्नो मनको कुरा राखिन्। ती मुनि कन्याले विन्ती गर्दै भनिन्, हे दीनानाथ, हे अनाथका नाथ, यदि हजुर ममाथि साँच्चीकै प्रसन्न हुनुहुन्छ भने मलाई एउटा योग्य पति दिनुहोस्। आफ्नो विवाह नभएको र संसारमा कोही नभएको दुःखका कारण उनको मनमा पतिको तीव्र इच्छा थियो। त्यसैले उनले हतार र व्याकुल भएर मलाई पति दिनुहोस् भने वाक्यलाई एक पटक मात्रै होइन लगातार 5 पटकसम्म दोहोऱ्याइन् र त्यसपछि उनी शान्त भइन्। आदरणीय श्रोता,
भगवान नारायणले भन्नुभयो, ती कन्याले पाँच पटकसम्म एउटै कुरा दोहोऱ्याएर बोलेपछि भगवान शिवले उनको त्यो भित्री मनको अवस्था र कालको गतिलाई बुझ्नुभयो। उहाँले गम्भीर हुँदै ती मुनि कन्यालाई भन्नुभयो, हे बाला, हे सुन्दरी, तिमीले आफ्नो मुखबाट जुन वचन प्रकट गरेकी छौ भविष्यमा ठिक त्यस्तै हुनेछ। यसमा कुनै अन्यथा हुने छैन। तिमीले मसँग वरदान माग्दा स्पष्ट रूपमा पाँच पटक पति शब्दको उच्चारण गरेकी छौ, त्यसैले मेरो यो वरदानको प्रभावले गर्दा तिम्रा पाँच पतिहरू हुनेछन्। यो मेरो अटल वचन हो। आदरणीय श्रोता, भगवान श्रीकृष्णले काम्यक वनमा अर्जुनलाई अगाडि भन्नुभयो, हे अर्जुन, जब साक्षात भगवान शिवको मुखारविन्दबाट यस्तो सामाजिक र धार्मिक नियम विपरीत जस्तो लाग्ने वचन ती बालिकाले सुनिन्, तब उनी छाँगाबाट खसे जस्तै भइन्। उनको खुसी एकै क्षणमा आश्चर्य र डरमा बदलियो। उनी अचम्मित हुँदै महादेवसँग प्रतिवाद गर्न थालिन्। ती मुनि कन्याले आश्चर्य प्रकट गर्दै भनिन्, हे सदाशिव, हजुर यो के भन्दै हुनुहुन्छ? यस संसारमा र शास्त्रको मर्यादामा एउटी स्त्रीको केवल एकमात्र पति हुन सक्छ। यो नै सनातन धर्मको नियम हो। मैले यस धरतीमा कतै पनि एउटी स्त्रीका पाँचवटा पति भएका कुरा न त कहिले आफ्नो आँखाले देखेको छु, न त आफ्ना पूजनीय पिताका मुखबाट कहिले सुनेकी नै छु। हो, यो कुरा सत्य हो कि एक पुरुषका पाँच वा सोभन्दा बढी स्त्रीहरू हुन सक्छन्। त्यो शास्त्रसम्मत पनि मानिएला। तर एउटै स्त्री भएर कसरी पाँचजना पुरुषको पत्नी हुन सक्छु? हे प्रभु, हजुर जस्तो ब्रह्माण्डकै मालिकलाई यस्तो धर्म विपरीत कुरा भन्नु सर्वथा योग्य हुँदैन। यदि हजुरले मलाई यस्तो अनौठो वरदान दिनुभयो भने भविष्यमा मानिसहरूले हजुरको यो न्यायमाथि प्रश्न उठाउनेछन् र यसले हजुरलाई नै लज्जा बोध गराउनेछ। कृपा गरेर आफ्नो यो वरदान फिर्ता लिनुहोस्। आदरणीय श्रोता, कथा प्रसङ्गलाई अगाडि बढाउँदै भगवान श्रीकृष्णले भन्नुभयो, हे पाण्डुपुत्र, ती कन्याको यस्तो तार्किक र व्याकुलतापूर्वक कुरा सुनेपछि भगवान शिवले बिस्तारै मुस्कुराउँदै उनीमाथि भएको शङ्का निवारण गर्नुभयो र भविष्यको गुप्त रहस्य खोल्नुभयो। भगवान शिवले सम्झाउँदै भन्नुभयो, हे सुपुत्री, तिमी आत्तिनु पर्दैन। तिम्रा यी पाँच पतिहरू यस वर्तमान जन्ममा हुने होइनन्। तिम्रो यो वरदान तिम्रो आगामी जन्ममा मात्रै फलित हुनेछ। तिमीले मेरो कुराको गुण अर्थ बुझ्न सकिनौ। आफ्नो अर्को जन्ममा तिमी कुनै साधारण स्त्री जस्तो आमाको कोखबाट उत्पन्न हुने छैनौ। तिम्रो जन्म तिम्रो यसै जन्मको घोर तपस्याको बलका कारण साक्षात यज्ञको पवित्र अग्निबाट हुनेछ। तिमी अग्निपुत्री भएर यस धरतीमा प्रकट हुनेछौ। त्यहाँ तिमीले संसारका समस्त सुख ऐश्वर्य सम्मान प्राप्त गरी अन्तमा परम पदलाई प्राप्त गर्नेछौ। आदरणीय श्रोता, भगवान शिवले अगाडि भन्नुभयो, हे बाले, तिमीले जुन गल्ती गरेकी थियौ त्यो त्यसैको सजाय पनि हो। ध्यान दिएर सुन, ती महाक्रोधी महर्षि दुर्वासा अरू कोही नभएर साक्षात मेरै अंश मेरै रूप हुन्। तिमीले आफ्नै कुटीको आँगनमा आएका ती महान ऋषिको घोर तिरस्कार र अपमान गर्यौ। यदि महर्षि दुर्वासा थोरै मात्र पनि कोपायमान भएका भए उनीसँग आफ्नो तपोबलले एकै क्षणमा तिनै लोकलाई जलाएर भस्म गरिदिने शक्ति थियो। तिमीले उनको अगाडि कुतर्क गरेर अत्यन्तै महान ब्रह्म तेजको घोर अपहेलना गर्यौ। तिम्रा पिता महर्षि दुर्वासाका मित्र भएकाले उहाँले तिम्रो रक्षा गर्नुभयो, तर कर्मको फल तिम्रो खातामा दर्ता भइसकेको थियो। भगवान शिवले अगाडि भन्नुभयो, हे मुनि कन्या, तिम्रो बुद्धि भ्रष्ट हुनु र तिमीलाई यो अनौठो वरदान मिल्नुमा सबैभन्दा ठूलो र मुख्य कारण के हो भने तिमीले भगवानको परम प्रिय पुरुषोत्तम मासको व्रत र सेवा गरिनौ। महर्षि दुर्वासाले तिम्रो कल्याणका लागि त्यो गुप्त उपाय बताएका थिए, तर तिमीले त्यसलाई मलमास र निन्दित भनेर अपमान गर्यौ। यो पुरुषोत्तम महिना यस्तो अलौकिक कालखण्ड हो जसलाई साक्षात भगवान श्रीकृष्णले आफ्नो नाम दिनुभएको छ र आफ्नो सम्पूर्ण ऐश्वर्य शक्ति अनि गुणहरू यसै महिनालाई सुम्पिदिनु भएको छ। यस संसारमा पुरुषोत्तम मासको शक्तिको अगाडि अरू कुनै पनि साधन टिक्न सक्दैन।
तिमीले साक्षात भगवानको प्रिय वस्तुको अनादर गरेर आफ्नो भाग्य आफैले बिगार्यौ। भगवान शिवले भन्नुभयो, हे बाले, तिमी कुन अहंकारमा छौ? ध्यान दिएर सुन, म साक्षात सृष्टिकर्ता ब्रह्माजी र देवर्षि नारद जस्ता ठूला ठूला तपसी अनि ऋषिहरू पनि जसको अगाडि नतमस्तक हुन्छन् र जसको दिव्य आज्ञालाई हामी कसैले पनि कहिले टार्न सक्दैनौ, उनै सर्वेश्वर भगवान पुरुषोत्तमको तिमीले पूजा गरेनौ, उल्टै उनको अनादर गर्यौ। त्यसैले तिम्रो यो गल्तीका कारण तिम्रा पाँच पति हुनेछन्। यो अकाट्य नियम हो जो मनुष्यले यस संसारमा अज्ञानतावश वा अहंकारवश पुरुषोत्तम मासको निन्दा वा अपमान गर्छ, त्यो मृत्युपछि सिधा घोर नरकको अन्धकारमा खस्छ। त्यस्तो निन्दक पुरुष वा स्त्रीको जीवनमा कहिले पनि कुनै पनि उपायबाट भलाई वा सुख हुन सक्दैन। पुरुषोत्तमको अपमान गर्नु भनेको साक्षात ईश्वरको मुटुमा प्रहार गर्नु सरह हो। आदरणीय श्रोता, भगवान शिवले उपदेश दिँदै भन्नुभयो, हे मुनि कन्या, यसको विपरीत जो मनुष्य यस धरतीमा पुरुषोत्तम मासको अनन्य भक्त हुन्छ, जसले यस महिनाको नियमपूर्वक व्रत स्नान र पूजा गर्दछ, त्यो संसारकै सबैभन्दा भाग्यशाली जीव बन्दछ। उनीहरू यसै लोकमा उत्तम पुत्र पौत्र अथाह धन धान्य ऐश्वर्य र कीर्तिले युक्त हुन्छन्। उनीहरूलाई यस जन्ममा मात्र होइन परलोकमा पनि परम गति र सिद्धि प्राप्त हुन्छ। तिमीलाई यो कुरा थाहा हुनु जरुरी छ कि म र स्वर्गका सबै देवी देवताहरू पनि यस महिनाको आगमन हुँदा भगवान पुरुषोत्तमको निरन्तर सेवा र आराधना गर्ने गर्छौँ। आदरणीय श्रोता, अब भगवान नारायणले भन्नुभयो, हे देवर्षि नारद, ती मुनि कन्यालाई यसरी कर्मको गहन रहस्य र भविष्यको वरदान बुझाएपछि साक्षात श्री नीलकण्ठ महादेव सोही क्षण त्यही स्थानबाट तत्काल अन्तर्ध्यान हुनुभयो। उहाँ अचानक हराउनु भएपछि त्यो आश्रम पुनः सुनसान भयो। आदरणीय श्रोता, यस विषयमा कथालाई अगाडि बढाउँदै सुतजीले सौनक आदि ऋषिलाई भन्नुभयो, हे ऋषि श्रेष्ठहरू, भगवान सदाशिव यसरी अचानक अन्तर्ध्यान भएपछि ती मुनिकन्या छाँगाबाट खसे जस्तै भइन्। उनी स्तब्ध र चकित भएर त्यसै ठाउँमा बसिरहिन्। उनको मनमा अब एउटा नयाँ र गम्भीर चिन्ताले बास गर्यो। उनी सोच्न थालिन् कि मैले महर्षि दुर्वासाको वचन नमानी कति ठूलो भूल गरेछु। मैले भगवान शिवलाई प्रसन्न त गरेँ, तर वरदानको रूपमा मैले पाँच पतिको सामाजिक कलङ्क र अनौठो भविष्य पाएँ। अब मेरो आउने जीवन कस्तो होला? यसरी आफ्नो अज्ञानताको पछुतो र चिन्तामा डुब्दै उनी आफ्नो कुटीको संहारमा टोलाएर बसिरहिन्। आदरणीय श्रोता, देवर्षि नारदले भगवान नारायणको चरणमा प्रणाम गर्दै भन्नुभयो, हे भगवान, कर्मको गति कति सूक्ष्म र भयानक छ। भगवान शिवको 9000 वर्षको तपस्याले पनि पुरुषोत्तम मासको अनादरको त्यो दोषलाई पूर्ण रूपमा मेट्न सकेन, बरु उल्टै पाँच पतिको वरदान दियो। हे प्रभु, ती कन्याको आगामी जन्म कहाँ भयो? उनी कसरी अग्निबाट उत्पन्न भइन् र द्वापर युगमा श्रीकृष्ण र अर्जुनको अगाडि कसरी आफ्नो यो प्रारब्धलाई भोगिन्? कृपया गरेर मलाई यो कथाको अगाडिको प्रसङ्ग पनि विस्तारपूर्वक बताउनुहोस्। आदरणीय श्रोता, नारदजीको यस्तो प्रश्न सुनेर भगवान नारायणले मुस्कुराउँदै भन्नुभयो, हे नारद, ती कन्या नै द्वापर युगमा राजा द्रुपदकी पुत्री द्रौपदीको रूपमा यज्ञको कुण्डबाट प्रकट भइन्। उनको तपोबलका कारण उनी अयोनिजा थिइन्। उनले पूर्व जन्ममा शिवसँग पाँच पटक पति मागेकाले यस जन्ममा उनी पाँच पाण्डवहरू युधिष्ठिर, भीम, अर्जुन, नकुल, सहदेवकी साझा पत्नी बन्न पुगिन्। यो सबै उनको पूर्व जन्मको पुरुषोत्तम मासको निन्दा र शिवको वरदानको सम्मिलित परिणाम थियो। आदरणीय श्रोता, यस एकादशौं अध्यायको यो दिव्य प्रसङ्गले कलियुगका साधारण मानव जातिलाई एउटा ठूलो र अकाट्य नैतिक शिक्षा प्रदान गर्छ। धेरै पटक मनुष्यले आफ्नो अहंकार र सानो बुद्धिको बलमा आफ्ना गुरु र त्रिकालदर्शी सन्तहरूको वचनलाई शंकाको दृष्टिले हेर्ने गर्छ।
ती मुनि कन्याका पिता महर्षि मेधावीको अनुपस्थितिमा महर्षि दुर्वासा नै उनका लागि परम हितैषी र गुरु समान हुनुहुन्थ्यो। उहाँले ती कन्याको दुःख देखेर आफ्नै करुणावश पुरुषोत्तम मासको सहज मार्ग देखाउनु भएको थियो, तर कन्याले आफ्नो कुतर्कका कारण त्यो मार्गलाई लत्याइन् र 9000 वर्षसम्म शरीरलाई कठिन कष्ट दिएर शिवको आराधना गरिन्। परिणामस्वरूप उनले सुख त पाइन्, तर त्यो सुखसँगै एउटा ठूलो अनौठो प्रारब्ध पनि जोडिएर आयो। यसले के सिद्ध गर्छ भने गुरुले देखाएको बाटो जतिसुकै साधारण देखिए पनि त्यो हाम्रा लागि सधैँ सुरक्षित र कल्याणकारी हुन्छ। यस अध्यायमा भगवान शिवले आफै पुरुषोत्तम मासको जुन तात्विक महिमा वर्णन गर्नुभएको छ त्यसले यस महिनाको सर्वपरितालाई स्पष्ट गर्छ। संसारमा जति पनि व्रत नियम र साधनाहरू छन् ती सबै एकातिर र पुरुषोत्तम मासको केवल एक पटकको श्रद्धापूर्वक गरिएको स्नान र सेवा अर्कैतिर हुन्छ। यो महिना साक्षात श्री कृष्णको ऐश्वर्यको प्रतिबिम्ब हो। आदरणीय श्रोता, ब्रह्मा विष्णु र महेश जस्ता त्रिदेवहरू अनि नारद जस्ता महातपस्वीहरू पनि जसको नियमको पालना गर्छन् त्यस्तो पवित्र कालखण्डलाई मलमास भनेर निन्दा गर्नु मनुष्यको सबैभन्दा ठूलो आध्यात्मिक अपराध हो। यस अध्यायले यो स्पष्ट पार्छ कि ईश्वरको भक्ति गर्दा कहिले पनि भेद बुद्धि राख्नु हुँदैन। पुरुषोत्तमको शरणमा जानु नै सबै देवी देवतालाई एकै साथ प्रसन्न पार्ने सबैभन्दा उत्तम र अचूक माध्यम हो। भगवान श्रीकृष्ण काम्यक वनमा अर्जुन र द्रौपदीको अगाडि यो कथा सुनाउँदै हुनुहुन्छ। द्रौपदी अहिले वनवासको कठिन कष्ट भोगिरहेकी छिन्। उनका 5 पतिहरू छन् र उनले जीवनमा अनेकौं अपमानहरू सहनु परेको छ। उनको मनमा सधैँ यो प्रश्न उठ्थ्यो कि मैले यस जन्ममा कुनै पाप नगर्दा नगर्दै पनि मैले यस्तो अनौठो र कष्टकर जीवन किन भोग्नु पर्यो। भगवान श्रीकृष्णले द्रौपदीको यही भित्री संशय र दुःखलाई दूर गर्नका लागि उनको पूर्व जन्मको यो इतिहास सुनाउनु भएको हो। भगवानले द्रौपदीलाई बुझाउनु भयो कि तिम्रो यो अवस्था कुनै आकस्मिक घटना होइन, यो त तिमीले पूर्व जन्ममा पुरुषोत्तम मासको अनादर गरेको र शिवसँग 5 पटक पति मागेको सजाय र वरदानको रूप हो। यो सुनेपछि द्रौपदीको मनको सबै भ्रम हटेर गयो र उनमा पुरुषोत्तम मासप्रति गहिरो श्रद्धा जागृत भयो। भगवान शिव अन्तर्ध्यान भएपछि ती कन्याको मनमा पश्चातापको एउटा ठूलो लहर उठ्यो। उनले आफ्ना ती सुन्दर हातहरू र नवयुवनले भरिएको शरीरलाई हेरिन् जुन शिवको कृपाले पुनः प्राप्त भएको थियो, तर उनको भित्री आत्मा भने चिन्ताले जलिरहेको थियो। उनले सोचिन्, धिक्कार छ मेरो यो अज्ञानी बुद्धिलाई, महर्षि दुर्वासाले मलाई केवल 3 महिना पर्खन भन्नुभएको थियो, 3 महिनाको त्यो सहज पुरुषोत्तम मासको सेवा गरेको भए मलाई यस जन्ममै साक्षात भगवान श्रीकृष्णको कृपा मिल्ने थियो र मेरो जीवन धन्य हुने थियो, तर मैले आफ्नो जिद्दी र अहंकारका कारण 9000 वर्षसम्म यो घोर जङ्गलमा भोक भोकै बसेर आफ्नो शरीरलाई सिद्ध्याएँ, अन्तमा वरदान पनि कस्तो पाएँ जसले मलाई समाजको नजरमा अनौठो बनाउनेछ। उनको यो मानसिक रूपान्तरण नै उनको साँचो प्रायश्चित थियो जसले उनको अन्तकरणलाई बिस्तारै शुद्ध बनाउँदै लग्यो। आदरणीय श्रोता, सुतजीको मुखारविन्दबाट एकादशौं अध्यायको यो परम गोपनीय र शिक्षाप्रद कथा सुनेपछि नैमिषारण्यका समस्त सौनक आदि ऋषिहरूको हृदय आनन्दको महासागरमा डुब्यो। उनीहरूले महसुस गरे कि यो कथा केवल एउटा प्राचीन इतिहास मात्र होइन, यो त कलियुगका संसारी जीवहरूलाई सही मार्ग देखाउने एउटा दिव्य प्रकाश हो। उनीहरूले सुतजीको अगाध ज्ञान र कथानकको स्पष्टताको मुक्त कण्ठले प्रशंसा गरे। ऋषिहरूले आफ्ना दुवै हात जोडेर सुतजीलाई कृतज्ञता व्यक्त गरे, किनकि उहाँले प्रत्येक वक्ताको सम्भाषणलाई कथाको प्रभावभित्र यसरी समायोजन गर्नुभएको थियो कि सुन्ने श्रोताहरूलाई कति पनि अलमल नभई अत्यन्तै स्पष्ट रूपमा कथाको मर्म बुझ्न सहज भएको थियो। उनीहरू अगाडिको कथा सुन्न अझ बढी उत्सुक भए। आदरणीय श्रोता, यो एकादशौं अध्याय वास्तवमा महाभारतको एउटा ठूलो र महत्त्वपूर्ण घटना द्रौपदीको जन्म र 5 पाण्डवसँगको विवाहको पृष्ठभूमि हो।
यस अध्यायले यो प्रश्न गर्छ कि द्रौपदीको जीवनमा जुन अनौठा मोडहरू आए यसको जरा कति गहिरो र प्राचीन थियो। भगवान श्रीकृष्णले अर्जुनलाई यो कथा सुनाएर यो सम्झाउन चाहनुहुन्थ्यो कि संसारमा जे जति घटनाहरू घट्छन् ती सबैको पछाडि कुनै न कुनै पूर्वजन्मको बलियो कारण लुकेको हुन्छ। त्यसैले वर्तमानको कष्टमा आत्तिनुभन्दा ईश्वरको न्याय र कालको चक्रमाथि विश्वास राख्नु नै वास्तवमा साँचो ज्ञान हो। यो सुनेर अर्जुनको मनमा पनि पुरुषोत्तम मासप्रति गहिरो सम्मान र श्रद्धा जागृत भयो। महाज्ञानी सुतजीले भन्नुभयो, हे ऋषि श्रेष्ठहरू, यस प्रकार भगवान नारायणले देवर्षि नारदलाई यस 11 अध्यायको यो परम पावन र रहस्यमय वृत्तान्त सुनाउनु भयो, जो मनुष्यले यस अध्यायको कथालाई पूर्ण श्रद्धा, एकाग्र चित्त र पवित्र भएर श्रवण वा पाठ गर्दछ उसको अन्तकरणमा रहेको अहंकार, अज्ञानता र कुतर्कको अन्धकार सदाको लागि नष्ट भएर जान्छ। उसलाई आफ्नो जीवनमा आइपर्ने बाधाहरू र कठिन परिस्थितिहरूसँग लड्ने आन्तरिक बल मिल्दछ। भगवान पुरुषोत्तम र सदाशिवको कृपाले उसका घरमा सुख, शान्ति र समृद्धिको वास हुन्छ। अब ती मुनिकन्याको अगाडिको यात्रा कस्तो भयो र उनले आफ्नो शरीर कसरी त्यागिन् यो सम्पूर्ण वृत्तान्त अब आगामी 12 अध्यायमा पूर्ण रूपमा प्रकट हुनेछ, जसलाई म हजुरहरूको सामुन्य क्रमशः वर्णन गर्दै जानेछु। इति श्री पद्म पुराणे अधिक मास महात्मे नारायण नारद संवादे श्रीकृष्ण अर्जुन संवादे मुनिकन्या शिव वरदानो नाम 11 अध्याय सम्पूर्ण। जय श्रीमन नारायण, जय श्री हरि।

0: सूत्र समझदारी को सेतु एफएम अध्यात्म ज्योति
1: सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदी को एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरुको सेवामा निरन्तर लागिरहेका छौं। त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँहरुको विश्वास जित्न सफल भएका छौं।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरुका लागि
2: सिल्वर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरु।
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
4: हरेक सियो धागो र टाकसँग जोडिएको हुन्छ एउटा कथा, कथा परम्पराको, कथा सिप र सुन्दरताको, पुस्तौंदेखि बुनिएको पहिचानको र ती पहिचानको आकार दिने कल्पनाको।
5: विगत 50 वर्षदेखि यी कल्पनालाई यथार्थमा परिणत गर्दै सर्वप्रिय लोकप्रिय सबैमा मनमा बस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर।
4: श्रेष्ठ टेलरिङ सेन्टर सिन्स 1975।
6: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाइपछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता परिवर्तन धेरै कुरामा भएछ। तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल, स्वाद आज पनि उस्तै।
7: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि

0: गिलाउन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा देशहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: तपाईं अहिले सुनिरहनु भएको छ FM अध्यात्म।

0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सदैभरि।
1: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबास सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जुको चौक, काठमाडौँ।
2: टुगेदर वी डेलिभर।
3: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाई पछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता कोही कता, परिवर्तन धेरै कुरामा भएछ। तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल, स्वाद आज पनि उस्तै।
4: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
5: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल, पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
6: सम्पर्क 9800 30 007।
7: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
8: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
7: त्यसैले शुद्धता नै खोजौँ।
9: जेजे ज्वेलर्स
10: प्रस्तुत छ। जेजे ज्वेलर्स, जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
11: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि।
12: सम्पर्क नम्बर 5320411, 9800 20 76 888।
10: जे जे ज्वेलर्स, शुद्धताको पहिचान।
13: क्याप्टेन रेग्मीज फार्म हाउस।
14: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
13: क्याप्टेन रेग्मीज फार्म हाउस।
14: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
13: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
14: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
13: सेमिनार गोष्ठीका लागि उपयुक्त
14: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
13: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैँचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
14: सम्पर्क नम्बर
13: 9141470161,
14: 9032445 54,
13: 9849578781।

आदरणीय श्रोता एतिन्जेल हामी एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणमा थियौँ। बेलुकीको 9 बज्दैछ। अब हाम्रो सन्ध्याकालीन प्रसारणका यी कार्यक्रमका साथै आजको निमित्त एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको सम्पूर्ण सेवा यहीँ पुरा हुन्छ। भोलि बिहान 4:45 बजे आरम्भ सङ्गीतका साथमा यहाँहरू र

0: बिहान को 5 बजी सकेको छ। अब FM अध्यात्म ज्योति 104.8 मेगाहर्ज को नियमित प्रसारण आरम्भ हुन्छ। प्रसारण प्रारम्भमा आजको पञ्चाङ्ग।
1: आज श्री सालिभानी साके 1948, सृष्टितो गताब्दा 1955-88 5127, कलेर गताब्दा 5127, 60 संवत्सर मध्ये 54 संवत्सर रौद्र नामक संवत्सर, नेपाल देशीय सम्बत 1146, विक्रम सम्बत 2083 साल, ज्येष्ठ महिनाको 14 गते बृहस्पतिवार, तदनुसार मे महिनाको 28 तारिक सन् 2026, अधिक ज्येष्ठ शुक्ल पक्ष द्वादशी तिथि, चित्रा नक्षत्र बरियान आनन्दादि योग कौलभ कर्ण चरयोगा। आज चन्द्रमा तुला राशिमा अवस्थित, श्री सूर्य उत्तरायण, यो महिना श्री सूर्य वृष राशिमा अवस्थित। आज काठमाडौँमा अहिले 5:11 सूर्योदय हुनेछ। शुभ प्रभात एवं नमस्कार। यो प्रभात कालिनीय कार्यक्रम आराधनामा म प्रस्तोता युवेन्द्र। अब आजको यो कार्यक्रम आराधनालाई सदा चाहिँ अगाडि बढाउँदैछु हस्त दर्शन एवं भूमि वन्दनाबाट।

आदरणीय श्रोता, पवित्र पुरुषोत्तम महिनाको आज हामी 12 दिनमा छौँ। अब प्रस्तुत छ श्री पुरुषोत्तम महात्म्यको द्वादश अध्याय अर्थात् 12 अध्याय।

आदरणीय श्रोता सुतजी भन्नुहुन्छ, हे परम पावन सौनकादि ऋषिगण, अब म हजुरलाई श्री नारायण र देवर्षि नारद मुनि बीच भएको त्यो अलौकिक कल्याणकारी र सर्व पापहारक संवादको अगाडिको अंश श्रवण गराउँदछु, जसले मनुष्यको हृदयमा भक्तिको अनन्य सञ्चार गराउँछ र सबै प्रकारका सांसारिक कष्टहरूबाट मुक्ति प्रदान गर्दछ। जब देवादिदेव महादेव भगवान शिवजी ती ऋषि कन्यालाई उनको इच्छा अनुसार आगामी जन्ममा 5 पति प्राप्त हुने अनौठो वरदान दिएर त्यहाँबाट अन्तर्ध्यान हुनुभयो, तब त्यो एकान्त वनमा एउटा गहिरो सुनसान छायो। भगवान शङ्करको अचानक प्रस्थानपछि त्यो सानी बाला पूर्ण रूपमा एक्लो, असहाय, सहाराविहीन भइन्। उनको कलिलो मनमा एउटा अव्यक्त, भयानक र अपरिचित डरले गुण बनायो। उनको मुखमण्डलमा जुन अनुपम दिव्य तेज, कान्ति र अलौकिक चमक थियो, त्यो क्षणभरमै ओझेल परेर गयो। उनी पूर्ण रूपमा कान्तिहीन भइन्। उनको शरीरको प्राकृतिक चमक निमेषभरमै हराएर गयो र उनी निस्तेज, मलिन एवं कान्तिविहीन देखिन थालिन्। निराशा र अनौठो भएको भुमरीमा परेर उनका श्वासहरू तीव्र र गहिरा हुन थाले। उनी अत्यन्तै कष्टकर रूपमा लामो लामो श्वास फेर्न थालिन्। उनको मनको सन्तुलन गुम्न थाल्यो। उनका ती कमलका पत्र जस्ता सुन्दर आँखाहरूमा आँसुका ठुला ठुला थोपाहरू भरिएर आए। आफ्नो अगाडि कोही पनि नदेखिएपछि र आफ्नो भविष्यको अनौठो स्थितिलाई विचार गरेर उनी भक्का निएर रुन थालिन्। उनका आँखाहरूबाट अविरल रूपमा बगेका अश्रुधाराले उनको शरीर पुरै भिज्यो। उनी वनका रुख, लहरा, चरा चुरुङ्गी र पातहरूलाई साक्षी राख्दै आफ्नो भाग्यलाई धिक्कारेर रोइरहिन्। त्यो निर्जन वनमा उनको करुण रोदनको आवाज प्रतिध्वनित भइरह्यो। उनलाई सम्झाउने, बुझाउने वा अलिकति पनि सान्त्वना दिने त्यस निर्जन वनमा कोही पनि थिएनन्। यस प्रकार मानसिक पीडा, रोदन, छटपटी र गहिरो दुःखको अगाध सागरमा डुब्दै उनको जीवनको एउटा धेरै ठूलो र लामो कालखण्ड व्यतीत भयो। उनको हरेक दिन र रात भगवानको स्मरण र आफ्नै व्यवस्थाको आँसुमा बित्दै गयो। तर यो चराचर संसारमा काल अर्थात् समयको शक्ति सबैभन्दा बलवान, कठोर, अकाट्य र सर्वोपरि छ। कालको गतिलाई न त कुनै साधारण मानवले रोक्न सक्दछ, न त कुनै महातपस्वी वा सिद्ध पुरुषले नै बदल्न सक्छ। समयको चक्र निरन्तर आफ्नो गतिमा घुमिरहन्छ र यसले ब्रह्माण्डका समस्त प्राणीहरूलाई आफ्नो वशमा पार्छ। अन्तत त्यो कठोर तपस्यामा लीन रहेकी मेधावी ऋषिकी परम सुन्दरी तपस्विनी कन्या पनि बलवान कालको क्रूर नियमको पूर्ण वशमा परिन्। समय पूरा भएपछि उनको त्यो भौतिक शरीर शिथिल भयो र उनले यस धरतीबाट आफ्नो प्राण त्याग गरिन्।

उनको जन्मको यो लीला यही समाप्त भयो। कालान्तरमा समयको गतिसँगै धरतीमा नयाँ परिस्थिति सृजना भयो। यस पृथ्वी लोकमा परम धर्मात्मा न्यायपरायण प्रतापी प्रजाहितैषी र शास्त्रका ज्ञाता राजा द्रुपदले एउटा अत्यन्तै भव्य अलौकिक र विशाल यज्ञको अनुष्ठान गरे। राजा द्रुपदको मनमा सन्तान प्राप्तिको तीव्र अभिलाषा धार्मिक निष्ठा र संकल्प थियो। देशका प्रख्यात ऋषि मुनिहरूको रेखदेखमा वेदका पवित्र मन्त्रहरू उच्च स्वरमा उच्चारण गर्दै यज्ञ कार्य अगाडि बढाइयो। जब त्यो महान यज्ञको अन्तिम चरणमा पूर्णाहुति दिइँदै थियो तब त्यो प्रज्वलित र परम पवित्र यज्ञ कुण्डको मध्य भागबाट अग्निको प्रखर ज्वालालाई चिर्दै एउटी परम सुन्दरी अलौकिक तेजले युक्त दिव्य कन्याको प्राकट्य भयो। ती कन्याको शरीरबाट निस्केको दिव्य सुगन्धले सम्पूर्ण यज्ञशाला र आसपासको वातावरण सुवासित भयो। ती यज्ञ कुण्डबाट उत्पन्न भएकी कन्या अरू कोही नभएर पूर्व जन्ममा घोर तपस्या गर्ने र शिवजीको बिछोडमा रोएर प्राण त्याग्ने तिनै मेधावी ऋषिकी पुत्री थिइन्। आफ्नो पूर्वजन्मको तपस्या संस्कार र कर्मको परिणाम स्वरूप उनी यस नयाँ जन्ममा राजा द्रुपदको घरमा पुत्रीको रूपमा अवतरित भइन्। राजा द्रुपदको पुत्री भएको हुनाले र यज्ञबाट प्रकट भएका हुनाले संसारमा उनी द्रौपदी नामले सुविख्यात सुप्रसिद्ध र पूजनीय भइन्। उनको सुन्दरता शील चरित्र र बुद्धिको कृति चारै दिशामा फैलियो। जब द्रौपदी विवाह योग्य भइन् तब राजा द्रुपदले आफ्नी अद्वितीय पुत्रीका लागि एउटा अत्यन्तै भव्य कठिन र चुनौतीपूर्ण शर्त सहितको स्वयंवरको आयोजना गरे, जो स्वयंवर सभामा भाग लिनका लागि पृथ्वीका अनेकौं प्रतापी राजा महाराजा सुरवीर धनुर्धारी र पराक्रमी योद्धाहरू उपस्थित भएका थिए। स्वयंवरको शर्त यो थियो कि एउटा ठूलो पानीको कुण्डमा हेरेर माथि द्रुत गतिमा घुमिरहेको कलात्मक माछाको आँखामा धनुषको बाणले सटीक निशाना लगाउनु पर्ने थियो। अनेकौं अभिमानी शक्तिशाली र घमण्डी राजाहरू यस कार्यमा पूर्ण रूपमा असफल भए र लज्जित भएर आफ्नो स्थानमा फर्के। तर जब ब्राह्मणको भेषमा रहेका पाण्डु पुत्र अद्वितीय धनुर्धारी अर्जुन अगाडि बढे, उनले आफ्नो पूर्ण एकाग्रता अस्त्र विद्या र अद्वितीय पराक्रमको प्रदर्शन गर्दै तल पानीमा बनेको प्रतिबिम्बलाई मात्रै हेरेर माथि तीव्र गतिमा घुमिरहेको माछाको आँखालाई एकै प्रहारमा सफलतापूर्वक छेडिदिए। माछाको आँखा छेडिएपछि सम्पूर्ण सभा भवनमा शङ्ख ध्वनि र जय जयकारको ध्वनि गुन्जियो। यसरी अर्जुनले त्यो अत्यन्तै कठिन परीक्षा उत्तीर्ण गरेपछि द्रौपदीले अत्यन्तै हर्षित हुँदै अर्जुनको गलामा वरमाला पहिराइन् र उनी अर्जुनकी प्रिय अर्धाङ्गिनी बनिन्। आदरणीय श्रोता, परम पूजनीय श्री नारायण अगाडि भन्नुहुन्छ, हे पावन देव ऋषि नारद मुनि, अब म तिमीलाई द्रौपदीको जीवनको त्यो सबैभन्दा अन्धकारमय कष्टकर र लज्जापद घटनाको वास्तविक आध्यात्मिक कारण बताउँछु जसले कर्मको गतिलाई स्पष्ट पार्छ। द्रौपदी यस जन्ममा परम पवित्र सती र पतिव्रता नारी थिइन्। तथापि उनले आफ्नो पूर्व जन्ममा एउटा गम्भीर भूल र अपराध गरेकी थिइन्। उनले भगवान श्रीहरिको सबैभन्दा प्रिय र परम पावन महिना पुरुषोत्तम मासको घोर अनादर उपेक्षा र तिरस्कार गरेकी थिइन्। उनले त्यो महिनाको अलौकिक महिमा र आध्यात्मिक महत्वलाई बुझ्न सकिनन् र त्यसको व्रत पूजा वा आदर गरिनन्। पुरुषोत्तम मासको यही अनादर र अपमानको अदृश्य पापको फलस्वरूप उनले यस जन्ममा कुरुसभाको बीचमा एउटा अत्यन्तै हृदय विदारक लज्जापद र भयानक सङ्कटको सामना गर्नु पर्यो। जब अस्तिनापुरको राजसभामा कपट पूर्ण पासाखेल दूत क्रीडा भयो र पाण्डवहरूले आफ्नो सम्पूर्ण राज्य वैभव भातृवृन्द र अन्त्यमा आफ्नी महारानी द्रौपदीलाई पनि हारे, तब दुष्ट अधर्मी नीच र क्रूर दुशासनले द्रौपदीलाई अपमानित गर्ने दुस्साहस गर्यो।
उसले रजस्वला अवस्थामा रहेकी र एउटा मात्र वस्त्र लगाएकी द्रौपदीका ती लामा कालो र सुन्दर केशलाई आफ्ना पापी हातले भुत्ल्याउँदै जबरजस्ती घिसार्दै पुरुषसभाको बीचमा ल्यायो। त्यो विशाल सभामा भीष्म पितामह, द्रोणाचार्य, विदुर र राजा धृतराष्ट्र जस्ता ठूला ठूला मान्यवरहरू उपस्थित थिए, तर सबैजना मौन, नीच र असहाय भएर बसिरहे। कसैले पनि द्रौपदीको पक्षमा न्यायको आवाज उठाएनन्। आफ्ना पाँचैजना महापराक्रमी पतिहरूलाई शिर निहुराएर असहाय बसेको देखेपछि द्रौपदीले यो संसारको, समाजको र आफ्ना पतिहरूको आशा पूर्ण रूपमा त्यागिन्। त्यो चरम अपमान, व्यवस्था र सङ्कटको घडीमा जब दुशासनले उनको वस्त्र हरण गर्नका लागि सारीको सियो समात्यो, तब द्रौपदीले आफ्ना दुवै हात माथि उठाएर पूर्ण आत्मसमर्पणका साथ मेरो भगवान श्रीकृष्णको पवित्र नामहरूको स्मरण र पुकार गर्न थालिन्। उनी अत्यन्तै करुणा स्वरमा रुँदै बारम्बार भन्न लागिन्, हे कृष्ण, हे द्वारिकावासी, हे गोपी जनवल्लभ, हे अनाथका नाथ, मलाई यो दुष्टबाट बचाउनुहोस्, मेरो लाजको रक्षा गर्नुहोस्। उनको यो आर्तनाद र साँचो पुकार पुरुषसभाको पर्खालबाट चिर्दै सिधै मेरो हृदयसम्म आइपुग्यो। भगवान् श्रीकृष्ण भन्नुहुन्छ, भगवान् श्रीकृष्णले यस घटनाको स्मरण गर्दै अगाडि भन्नुभयो, हे राजन युधिष्ठिर, यदि म त्यस समयमा कंसवध वा अन्य सांसारिक लीलाहरूमा व्यस्त हुनाले द्रौपदीलाई के क्षणको लागि बिर्सिएको जस्तो देखिएको थिए भने पनि जब उनले मलाई आफ्नो हृदयको गहिराईबाट पुकारिन्, तब म उनको अनन्य भक्ति र करुणाले पूर्ण रूपमा द्रवित भएँ। हे महाराज, म आफ्नो भक्त द्रौपदीको रक्षाको लागि एक पल पनि ढिला नगरी तत्कालै आफ्नो दिव्य, प्रखर र द्रुतकामी वाहन गरुडमा सवार भएर अदृश्य रूपमा त्यहाँ उपस्थित भए। दुष्ट दुशासनले द्रौपदीलाई वस्त्रहीन बनाएर अपमानको पराकाष्ठ पार गर्न खोजिरहेको थियो, तर मैले आफ्नो अलौकिक योग माया र अनन्त शक्तिको प्रयोग गरेर द्रौपदीको साडी चिरलाई यसरी अनन्त रूपमा बढाइदिए कि त्यसको कुनै आदि र अन्त नै रहेन। दुशासनले जति जति कपडा तान्दै गयो, साडीको लम्बाई पनि उति उति बढ्दै गयो। सभा भवनमा रङ्गी चङ्गी कपडाहरूको एउटा विशाल पहाड नै खडा भयो। दुशासनले अनेक प्रकारले आफ्नो सम्पूर्ण शारीरिक शक्ति लगाएर सारी तानिरह्यो, तर द्रौपदीको शरीरबाट वस्त्र समाप्त भएन। कपडा तान्दा तान्दा दुष्ट दुशासनको सास फुल्यो, उसको शरीरको सम्पूर्ण शक्ति समाप्त भयो, ऊ पूर्ण रूपमा थकित भयो र अन्तत अचेत एवं संज्ञा शून्य भएर भुइँमा पछारियो। यसरी मैले द्रौपदीको चिर बढाएर उनको सतीत्व, सम्मान र गौरवको रक्षा गरेँ, अधर्मीहरूको शिर निहुराइदिएँ र आफ्नो भक्त वत्सलको नाम सार्थक गरेँ। भगवान श्रीकृष्णले पाण्डवहरूको यो परम रहस्य खोल्दै अगाडि भन्नुभयो, हे पाण्डवहरू हो, द्रौपदी सदैव म प्रति अगाध स्नेह, निष्ठा र निष्कपट प्रेम राख्ने परम पतिव्रता र साध्वी नारी हुन्, यसमा कुनै शंका छैन। तर पूर्व जन्ममा उनले जुन पुरुषोत्तम मासको अनादर, अवहेलना र उपेक्षा गरेकी थिइन्, त्यस कर्मको अकाट्य र कठोर नियमका कारण मैले पनि उनलाई केही समयका लागि त्याग गर्नु पर्यो र उनले यो भयानक कष्ट भोग्नु पर्यो। यो कुरा सधैँ स्मरण राख्नुहोस् कि जसले मेरो परम प्रिय र पावन पुरुषोत्तम महिनाको तिरस्कार, उपेक्षा वा अपमान गर्छ, उसलाई म पनि त्यागिदिन्छु। मेरो कृपा प्राप्त गर्नका लागि पुरुषोत्तम मासको आदर र व्रत गर्नु अनिवार्य छ। तसर्थ यो पुरुषोत्तम महिना संसारका सबै महिनाहरूभन्दा सर्वोपरि महान र कल्याणकारी छ। यो केवल साधारण मानिसहरूका लागि मात्र पूजनीय र सेवन योग्य होइन, बरु ठूला ठूला ब्रह्मर्षि, राजर्षि, देवर्षि र स्वर्गका समस्त देवी देवताहरूका लागि पनि अत्यन्तै आदरणीय र आराधना गर्न योग्य छ। देवताहरू पनि यस महिनाको आगमनको उत्सुकताका साथ प्रतीक्षा गर्दछन् र यसको नियमपूर्वक सेवा गर्दछन्। मानव जाति मरणशील, अज्ञानी र दुखी छ, त्यसैले मनुष्यहरूका लागि यो महिना अत्यन्तै मनोवांछित फल दिने, दारिद्र्य नष्ट गर्ने र मोक्ष प्रदान गर्ने सर्वोत्कृष्ट माध्यम हो।
यस महिनामा गरिएको थोरै मात्र पूजा जप तप र दानको फल अनन्त गुणा बढी हुन्छ। त्यसैले हे युधिष्ठिर, हे भीम, हे अर्जुन, हजुरहरू आफ्नो मनबाट सबै प्रकारको चिन्ता, शोक, ग्लानी र निराशालाई पूर्ण रूपमा त्याग्नुहोस्। हजुरहरूको वनवास र अज्ञातवासको 14 वर्षको यो लामो र अत्यन्तै कष्टकर अवधि अब पूर्ण रूपमा समाप्त भएको छ। हजुरहरूले भोगेको दुःखको समय सिद्धिन लागेको छ। अब भविष्यमा आउने पावन पुरुषोत्तम महिनाको पूर्ण निष्ठा, बिहाएसम्म विधि र अगाध भक्तिपूर्वक आराधना तथा व्रत अनुष्ठान गर्नुहोस्। यो पुरुषोत्तम व्रतको अलौकिक प्रभाव, महिमा र